0: जोखिम पनि निम्त्याउन सक्छ। त्यसैले हामीले आयोजकहरूलाई कार्यक्रम रद्द गर्न उचित हुने सल्लाह दियौं। यस विषयमा छलफल भएको पुष्टि गर्दै मुख्य सचिव कार्कीले भनेका छन्, एक सुरक्षा निकायका प्रमुखका अनुसार सुरक्षा अधिकारीहरू भने विभिन्न कोडबाट कार्यक्रमको विश्लेषण गर्दै कार्यक्रमका लागि 18 देखि 19 दिन मात्र बाँकी रहँदा रोक लगाउने भन्दा पनि निगरानीलाई निरन्तरता दिने निष्कर्षमा पुगेका थिए। मुख्य सचिव कार्कीले निर्देशन दिनुभन्दा केही दिन अघि मात्र गृहमन्त्री गुरूङले पनि सुरक्षा जाँचको सामना गर्नुपर्ने भए पनि सम्मेलन स्थगित नहुने बताएका थिए। जुन महिनामा नाम दर्ताको समय सकिएपछि चिनिया कूटनीतिज्ञहरूले निरन्तर दबाव दिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 21 जुलाईमा चिनिया राजदूत च्याङ माओमिङले सम्मेलनका विषयमा परराष्ट्र सचिव राईसँग छलफल गरेका थिए। बैठकबारे जानकार अधिकारीहरूका अनुसार राजदूत च्याङले प्रत्यक्ष रूपमा सम्मेलन रद्द गर्न माग गरेका थिएनन्, तर कार्यक्रममा केही व्यक्तिले चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न सक्ने भन्दै सहभागीबारे सचेत रहन आग्रह गरेका थिए। गृहमन्त्री सुदन गुरूङले सम्मेलन हुने अभिव्यक्ति दिएको केही दिनमै मुख्य सचिव गोविन्द बहादुर कार्कीले आयोजक मध्ये एक काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीलाई उक्त कार्यक्रम रद्द गर्न निर्देशन दिएका हुन्। चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भन्ने दावी बारे तीन अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्यूमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। कानून मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको भनी अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको वक्तव्यलाई सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको जिकिर गर्नुभएको छ। उक्त वक्तव्य कपोल कल्पित भएको खण्डन गर्दै कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्नुभएको थियो। न्यायाधीश उपर महाभियोगको तयारी प्रकरण सरकार र संयुक्त अन्तर्राष्ट्रिय संस्थाहरू आम्ने सामने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले देशभर व्यवस्थित पशु वधशाला बनाउने भएको छ। हाल भएकालाई व्यवस्थित पशु वधशाला रूपान्तरण गर्ने र नयाँ बनाउँदा ऐन र नियमावली अनुसारका मापदण्ड लागू गर्न बाध्य बनाइँदैछ। यसका निम्ति मन्त्री परिषदको बुधबार बसेको बैठकले प्रचलित ऐन देशभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नुभएको थियो। यसअघि नै सुर्खेत हेटौडा बुटवलको केही वधशालामा शुरू भएको छ भने अब आगामी मंगिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन, ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।
1: सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम सञ्चालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्यप्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गर्मी शुरू भएसँगै सर्पदंशका घटना बढ़दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव पाएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष एक वैशाख यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 714 जना घाइते भएका छन्।
2: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोड़घटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंह दरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवादपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
2: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोड़िएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोड़ेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकका लागि छूट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 सम्मको बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छूट हुने जनाएको छ।
2: नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म 7 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5 अर्ब 92 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोर्स आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
3: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
2: अब विचार विश्लेषणको पालो, सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बालबालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यो सम्पूर्ण समाजको साझा दायित्व हो।
3: त्यस्तै कोइरालाहरूले बिराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर दिवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागत योग्य नै हुन्छ, तर भागवण्डाका बुदाहरू तयार पारी पार्टीमा किचल उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यस्तै सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
2: शैक्षिक बेरोजगारी, डिग्री हातमा, काम छैन साथमा शीर्षकमा कृष्माकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा, रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रत्येक विद्यार्थीलाई आफ्नो रूचि, खुबी र क्षमताका आधारमा व्यवसाय छनौट गरी व्यावसायिक योजना निर्माण गर्न सघाउनुपर्छ। तिनको अध्ययन सम्पन्न भए पश्चात उक्त योजना अनुसारै व्यवसाय शुरू गर्न अनुदान र सहुलियत ऋणहरू उपलब्ध गराउनुपर्छ। तिनलाई प्राविधिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराई आवश्यक सहजीकरण गरी रोजगारी बढ़ाउन सकिन्छ। स्थानीय तथा प्रदेश सरकारले सरकारी निजी साझेदारीमा संघ संस्थाहरूलाई प्रोत्साहित गराउने प्रावधानले स्थानीय तथा प्रदेश स्तरमा उपलब्ध स्रोत साधनमा आधारित उद्योग व्यवसाय सञ्चालनमा आउँछन् र त्यसले रोजगारी सिर्जना हुन्छ।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 6 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
5: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता मर्कामा बजार अनुगमन प्रभावकारी बनाउन तथा कालो बजारी नियन्त्रण गर्न माग।
4: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायमै।
5: र बीसौं एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले नागरिकको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा देशमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। सरकारको आलोचनात्मक र विवादास्पद कामको सूची आजको कान्तिपुरले छापेको छ। ई पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कड़ाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, नागरिक नवयुवा अभियन्तामाथि धरपकड़, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा ब्याट, संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध पनि विवादास्पद काम भएको भनेर आजको कान्तिपुरले सूची तयार पारेको छ। त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापक अर्जुन दोज अरियाल भन्नुहुन्छ, सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक, गैर कानूनी समेत देखिन्छन्। सबै पक्षलाई विश्वासमा लिएर विवेक पुर्याएर अघि बढ़नुपर्छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाईमा सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ।
2: यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा नै समस्या देखिएपछि देशभरका 43 वटै कार्यालयहरूमा पहिलेदेखि छापिएका लाइसेन्स लिने बाहेक सबै प्रक्रिया 20 दिनदेखि ठप्प भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको ईडीएल भीआरएस प्रणालीले अपेक्षित रूपले त्यो काम नगरेपछि साउन 1 गतेदेखि नै हजारौं सेवाग्राही मारमा परेका छन्। यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्ने बाहेक सबै काम अनलाइनबाटै हुन्छ। तर पुरानो प्रणाली विस्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्ता समेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ। यस्तै पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप प्रतिलिपि, रिट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षण लगायत सबै सेवा ठप्प छ। पहिले छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ। तर सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दावी गर्छ। विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउनुहुन्छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध, हजारौं सेवाग्राही प्रभावित, आजको नयाँ पत्रिकामा खबर छ।
1: गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खार्का, पाल्पा लगायतका ठाउँमा मध्यमदेखि मुसलधारे पानी परेको हो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली, मर्स्याङ्ती, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ़दै गएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज बेलुकी सम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासमा डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल पहाड़ र तराई, कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, मधेश प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच चितवनको मुगलिन नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 5 बजे मुगलिन कुरिन्टार सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क खुलाउने प्रयास भइरहेको र अबको 1-1.5 घण्टाभित्र खुलिसक्ने मुगलिन प्रहरीले जनाएको छ।
2: सरकारले भदौ 7-13 काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूको अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको खबर कान्तिपुर दैनिकमा छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभयो, तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी हुनुहुन्नथ्यो। अस्ति मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा हुनुहुन्छ। गवर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि एकपटक र प्रधानमन्त्री भइसकेपछि पाँच पटक छलफल गरिसक्नु भएको छ, तर प्रधानमन्त्री र गवर्नरको छलफलमा अर्थमन्त्री वागले सहभागी हुनु भएको छैन। प्रधानमन्त्रीले अहिलेसम्म निजी क्षेत्रका दर्जन भन्दा बढ़ी टोलीलाई भेटिरहँदा अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री वागले कुनै बैठकमा उपस्थित हुनुहुन्नथ्यो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दा होस् या निजी क्षेत्रसँग भेटवार्ता गर्दा अर्थमन्त्री वागले सहभागी हुनुहुन्न। अर्थमन्त्रीले पनि समान्तर रूपमा छुट्टै बैंकिङ क्षेत्रका अधिकारी र निजी क्षेत्रसँग छलफल गरिरहनु भएको छ। अर्थतन्त्र सम्बद्ध विषयमा समानान्तर छलफल अन्डुलमा अर्थतन्त्र शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-3990 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म, यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित, गण्डकी र लुम्बिनी प्रदेशमा गैराती मुसलधारे वर्षा, चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल चामल पिठो चिनी तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका रूपमा यता व्यापारीहरू भने इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ्नु, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्नुलाई लिने गरेको बताउँछन्। अर्थविदहरूका अनुसार समग्र मुद्रास्फीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र खाद्यान्नको मूल्य वृद्धि, विनिमय दरको प्रभाव तथा कर र भन्सार नीतिमा भएका परिवर्तनले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाउन योगदान पुर्याएका छन्। साथै केही ठाउँमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति र कमजोर बजार अनुगमनका कारण उपभोक्ताले आवश्यक वस्तु महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो बढ़दै गएको छ। उपभोक्तावादीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालो बजारी नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको मूल्य निर्धारण प्रणाली लागू गर्न र उपभोक्ताको हित संरक्षण गर्ने नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच सामान्य अवस्थामा देशभर दैनिक औसतमा 1,08,000 थान ग्यास सिलिण्डर खपत हुने आयल निगमको तथ्याङ्क छ, तर पछिल्लो 10 दिन यता दैनिक 1,56,400 थान ग्यास सिलिण्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव भने कायमै छ। दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा क्विक रेस्पोन्स टीम समेत गठन गरिएको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ता बिल लिने दिने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन 9 गतेदेखि शुरू गरिएको यस कार्यक्रम अन्तर्गत दैनिक 1,00,000 रूपियाँ र हरेक 15 दिनमा 10,00,000 रूपियाँसम्म नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। विभाग अनुसार क्यूआर कोड मार्फत गरिएको भुक्तानी स्वत कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानी गर्ने उपभोक्ताले भने विभागको पोर्टलमा गई प्यान नम्बर, बिलको मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्नेछन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे साथी कृष्ण शर्माले राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी महेश रघुवंशीसँग कुराकानी गर्नुभएको छ।
9: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्यूआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। वस्तु तथा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअप्नाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.ird.gov.np भनेर भनेका छौँ, तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजक इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
10: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमको लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होला होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
9: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। अब त्यसो हुँदाखेरि अलरेडी बिल बीजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यावसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ र त्यस्तै गरेर चाहिँ सरकारी निकाय, सार्वजनिक निकायहरूबाट जारी हुने बिल बीजकहरू छ भने त्यस्ता बिल बीजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बीजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बीजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्न। ती बाहेक अन्य बिल बीजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बीजकहरू र अहिले मैले भनेका क्याटेगोरीमा नपरेका बिल बीजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ। 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बीजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
10: अब चाहिँ दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
9: हजुर, उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आईटी टेक्नोलोजीमा आधारित छन्। सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना जिरो नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
1: कर र करदाता प्रोत्साहनका विषयमा राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी महेश रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, झण्डै 4 महिनादेखि बन्द रहेको भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भिरकुटी मण्डल व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ।
2: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट र लोगो अनिवार्य लगाउन निर्देशन दिनुभएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहित थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गरेका छन्। कतिपय मन्त्री त लोगो समेत नलगाई बैठकमा आएको गुनासो छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। कार्यव्यवस्था परामर्श समितिले साउन 14 गतेदेखि 10 भदौसम्मको क्यालेण्डर पनि पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। वर्षौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिंखुर र रौंलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ। यी सहायक उत्पादन कतै खुला ठाउँमा फालिन्छन् त कतै नदी नालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्ताउने गरेका छन्। तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास शुरू भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो। उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला संचालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले शुरू गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नु भएको छ। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज कुमार स्वाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ। छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ। यस्तै हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ। मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनका साथै वधशालाका लागि अतिरिक्त आमदानीको स्रोत समेत सृजना गर्ने गर्छ। यसबाट नयाँ उद्योग स्थापना, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपालमा मासुको माग वर्षेनी बढ़दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन। अझै पनि धेरै ठाउँमा खुला ठाउँमै पशु वध गर्ने, स्वास्थ्य परीक्षण बिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ। वधशालाको फोहोर अब मोहर, आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्र छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्यमार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतार सहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्।
5: अब खेल खबर। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसै गरी 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका छन्। व्यक्तिगत खेलतर्फ उसमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् 2023मा चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितिएकी थिइन् भने महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
4: कायाकै रनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
5: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह एक महिनाभन्दा बढ़ीको जेल बसाएपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
4: चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले कर्मचारीको तलब 21% बढ़ाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री वाग्लेले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
5: प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिए, इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।
4: कुल 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण शुरू सुरु भएको खबर कारोबारले लेखेको छ।
5: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्गदेनलाई दिएको छ। कहिलेको दिन ठूलो, कहिलेको रात ठूलो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
4: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
5: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
4: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायम।
5: र 20 एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ वा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकी नसकी हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगाएर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले
2: अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: देखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: ए दाइ, ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950 र 98773133।
5: अबै सर्प मार्नु आमा, मार्नु, नत्र टोक्छु यसले।
6: यहाँ त्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मन्त्री छनौटमा सहमति जुट्न नसक्दा लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मन्त्री परिषद विस्तार हुने, मन्त्रालयको संख्या घटाउनु स्वागत योग्य विषय भएको नागरिक अगुवाहरूको भनाई, सरकारद्वारा अनावश्यक खर्च कटौती, भूमि समस्या समाधान समिति कपिल वस्तुले 2 महिनामा पनि पाउन सकेन पालिकाहरूको विवरण नपाउँदा काम अघि बढ़ाउन नसकेको प्रजय गौतमको भनाई, आमा र शिशुको स्वास्थ्य संरक्षणमा शिवराजको उदाहरणीय कदम, चण्डोटमा एसी सहितको घुम्ती स्थानपान कक्ष सञ्चालन, माइदेवी गाउँपालिकालाई प्रदेश सरकारद्वारा 1,25,50,000 बजेट, कृषि शिक्षा पूर्वाधार प्रमुख प्राथमिकतामा, मुद्दा मिलाइदिन्छु भन्दै 5 लाख ठगी गर्ने एक व्यक्ति पक्राउ, फन्सार छलीका 2 लाख भरिको अवैध सामान बरामद, र पाल्पामा खोलाले बगाउँदा एकजनाको मृत्यु एक घाइते, बाँकेमा इट्टा भट्टाको पर्खाल भत्किँदा 2 मजदूरको ज्यान गयो।
1: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
2: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
1: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
2: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
1: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
2: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
1: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
2: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97386702060।
1: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: अब समाचार विस्तारमा। लुम्बिनीको सरकार विस्तारमा ढिलाइ भएको छ। सत्ता साझेदारी एमाले र नेकपा मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिएपछि मात्र सरकार विस्तारको तयारी हुने भएको छ। विश्वासको मत लिनका लागि आगामी सोमबार वा मंगलबारका लागि प्रदेश सभाको बैठक आह्वान गर्ने सरकारको तयारी रहेको छ। यसअघि नेपाली कांग्रेस सहितको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका आचार्यले कांग्रेसले समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रदेशसभाबाट पनि 1 महिनाभित्रै विश्वासको मत लिनुपर्ने हुन्छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री आचार्य निरन्तर हुने भएपछि विश्वासको मत लिन सरकार मात्र विस्तार गर्ने तयारी भएको हो। यसै साता विश्वासको मत लिने तयारी भएको भए पनि एमाले का प्रदेशसभा सदस्य विष्णु पन्थी 3 भ्रमणमा रहनु भएको छ भने अन्य नेकपाका 2 र जसपा नेपालका 1 प्रदेशसभा सदस्य पनि देश बाहिर रहेकोले ढिलाइ भएको हो। नयाँ सत्ता समीकरण अनुसार कुन दलले कुन मन्त्रालय पाउने र सरकारमा कसलाई सहभागी गराउने भन्ने विषयमा सत्तारूढ दलबीच निरन्तर छलफल भइरहेको छ। छलफलका क्रममा पहिलो चरणमा मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने त्यसपछि मन्त्रालयको बाँडफाँड टुंगाएर मन्त्री परिषद विस्तार हुने सहमति बनेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी घिमिरेले बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले सत्ता साझेदारी दलका नेताहरूसँग मन्त्रालयको जिम्मेवारी सरकारको संरचना तथा मन्त्री छनौटका विषयमा अलग अलग छलफल गरिरहनु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय पुनर्संरचना गरेको छ। अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक प्रदेशमा 8 मन्त्रालय मात्र रहने भएका छन्। मन्त्री परिषद बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत समेत गरिसकेको छ। एक रिपोर्ट।
3: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत मन्त्रालयको संख्या घटाउने घोषणा गरेको थियो, जसको फलस्वरूप यसअघि बसेको मन्त्री परिषद बैठकले 12 मन्त्रालय रहेको संरचनालाई पुनर्गठन गर्दै मन्त्रालयको संख्या घटाएको हो। कार्य सम्पादनलाई थप प्रभावकारी व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालय पुनर्संरचना गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले बताउनुभयो।
4: लुम्बिनी प्रदेशको सरकार मन्त्रालयको थपगढको सन्दर्भमा चर्चा परिचर्चा भए बमोजिम, खास गरी यो प्रदेशको मन्त्रालयहरू अलिक बढी भयो कि भन्ने कुरा थियो। त्यसलाई मध्यनजर गर्दै सुशासनलाई कायम गर्ने गरी मुख्यमन्त्री कार्यालय बाहेकका 8 मन्त्रालयहरू रहने गरी निर्णय गरेका छौँ, जस अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, शहरी विकास ऊर्जा सिंचाई र खानेपानी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहने गरी 8 मन्त्रालय रहने गरी आजको
3: नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभ्दै त्यसको नाम शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय राखिएको छ। यस्तै वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ। प्रदेश संरचना खर्चिलो भएको भन्दै नागरिक स्तरबाट तीव्र रूपमा आलोचना भइरहेको बेला लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णयलाई नागरिक स्तरबाट सकारात्मक रूपमा लिएको छ। नागरिकहरूको कामकाज तथा सेवा प्रवाहमा समस्या नपर्ने गरी मन्त्रालयको संख्या घटाउनु निकै स्वागत योग्य विषय भएको नागरिक अगुवाहरूको धारणा छ।
5: लुम्बिनी प्रदेश सरकारले जुन अहिले खर्चलाई घटाउने र चाहिँ अनावश्यक खर्चलाई घटाउने हिसाबले जुन मन्त्रालयको संख्या घटाएर चाहिँ मर्ज गरेर अहिले 12 8 झारेको चाहिँ अत्यन्तै नागरिक समाजको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। यो अत्यन्तै राम्रो काम हो।
6: यो गरिरहँदा मन्त्रालय जुन पहिले घटाइएको मन्त्रालयबाट नागरिकको सेवा प्रभावित हुन्छ कि हुँदैन, यो चाहिँ मुख्य कुरा हो। फेरि पक्कै पनि त्यहाँको एउटा बडीले त्यो विचार गरेरै नागरिकको सेवा प्रभावित नहुने गरी त्यो घटाएको होला, त्यसो हो भने यो स्वागत त्यो कुरा मान्नुपर्छ।
3: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण कार्य सम्पादनमा दक्षता अभिवृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। सरकारको यो निर्णयले प्रदेश सरकारको खर्च कटौती कति कम हुने र सेवा प्रवाहमा कतिको सहज हुनेछ भन्ने सर्वत्र चासोको विषय बनेको छ। यसरी नै सरकारले अनावश्यक खर्चलाई कटौती गर्दै नागरिकलाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ। दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको रिपोर्ट।
0: रिपोर्टपछि अब बाँकी प्रसंग. प्रदेश सभा सदस्य सुधाकर पाण्डेले विद्युतीय सवारी साधनको प्रयोग बढ़दै गएको वर्तमान अवस्थामा चार्जिङ स्टेशनको विस्तार समयको आवश्यकता भएको बताउनु भएको छ. उहाँले तौलेश्वरनाथ एसी डिलक्स बस सेवा तथा श्री गणेश चार्जिङ स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो. वातावरण संरक्षण, इन्धन आयातमा निर्भरता न्यूनीकरण तथा आधुनिक यातायात प्रणालीको विकासका लागि यस्ता पूर्वाधारले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै निजी क्षेत्रको लगानीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो. चार्जिङ स्टेशनका संचालक रंजित वर्माले सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय चार्जिङ सेवा उपलब्ध गराउने उद्देश्यले स्टेशन संचालनमा ल्याइएको जानकारी दिनुभयो. उहाँले कपिलवस्तु क्षेत्रमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ़दै गएकाले उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक प्रविधियुक्त सेवा शुरू गरिएको बताउनु भएको छ. यस्तै पश्चिम नेपाल बस व्यवसाय प्रणालीका अनुसार यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ एसी डिलक्स बस सेवा संचालनमा ल्याइएको छ. कम्पनीले सार्वजनिक गरेको तालिका अनुसार बस दैनिक बिहान 8:15 तौलिहावाबाट काठमाण्डका लागि प्रस्थान गर्नेछ भने काठमाण्डुबाट बिहान 10 तौलिहावाका लागि छुट्नेछ. कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो. कपिलवस्तु नगरपालिका 3 आनन्दबागमा संचालनमा आएको श्री गणेश चार्जिङ स्टेशनले विद्युतीय सवारी प्रयोगकर्तालाई सहज सेवा उपलब्ध गराउनुका साथै हरित ऊर्जाको प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ. भूमि समस्या समाधान समिति कपिलवस्तुका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले समितिले अहिलेसम्म 4 बैठक बसेर काम गर्ने तयारीमा अघि बढ़ेको बताउनु भएको छ. सरकारले जेठ 19 गते बलभद्र बास्कोटाको अध्यक्षतामा केन्द्रीय समिति र प्रमुख जिल्लाधिकारीको संयोजकको तमा जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको हो. सही अनुसार गठन भएको 2 बितिसक्दा समेत कपिलवस्तुमा सो समितिले अहिलेसम्म पालिकाबाट विवरण समेत पठाउन नसकेको खुल्ला आएको छ. समितिका अध्यक्ष प्रज्ञ जनार्दन गौतमले राजमार्ग क्षेत्रमा पालिकामा अनुगमन गरेको पालिकाको अवस्था बुझ्ने काम गरेको बताउनुभयो.
7: हामी बेला बेलामा उहाँहरूलाई फोन मार्फत पनि घसेर राखेका छौँ र अनि हामी आफै स्वयं पनि गएर के गर्नुभएको छ त भन्ने ढंगले हामीले त्यो उनीहरूको कार्य प्रगतिको बारेमा पनि जानकारी हासिल गरिराखेको अवस्था छ भने त्यस्तै गरी हामीले केही फिल्ड अलि सम्भाव्य तत्काल गर्न सकिने खालका फिल्डहरूको पनि हेर्नु पर्यो भनेर अस्ति हामी नापीको हाकिम साग साहेब सिदे साग लगायत हामीहरू शिवराज नगरपालिकाको त्यो हल्ला नगर लगायतका ठाउँहरू अनि त्यस्तै गरेर बुद्ध भूमिका केही ठाउँहरूमा त्यहाँको जग्गाको अवस्थाको बारेमा पनि हामीले अवलोकन गरेर यसलाई अलिकति छिटो छरिटो ढंगले त्यहाँ विशेष गरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरू र केही अव्यवस्थित बसोबासी पनि रहेको अवस्था रहेछ. त्यसलाई छिटो छरिटो गर्नको लागि हामीले अब विशेष गरी यसमा अहम भूमिका के हुन्छ भने नापी कार्यालयको हुन्छ, सदस्य सचिव पनि उहाँ हुनुहुन्छ र यो भूमि प्रशासन सम्बन्धी ज्ञाता पनि उहाँ हो. हामी त्यति विज्ञ पनि होइन तर पनि उहाँलाई यो छिटो छरिटो हामीले केही सुरुवात गर्यौँ भने जनतालाई एउटा भरोसा हुन्छ भन्ने ढंगले कार्य सम्पादन गरेको अवस्था छ.
0: समितिका सदस्य समेत रहनुभएका सहायक प्रमुख जिल्लाधिकारी भविश्वर खिमिरेले समितिको तर्फबाट सदस्य सचिवले लिखित रूपमा अहिलेसम्मको आवधिक विवरण के कस्तो छ यथाशीघ्र जिल्ला समिति समक्ष पठाउन भनेर 10 पालिकालाई पत्राचार गरे पनि अहिलेसम्म विवरण पाउन नसकेको बताउनुभयो.
8: हाम्रो जिल्लाको यो भूमि समस्या समाधान समितिको विभिन्न चरणमा बसेको बैठकले हामीले अहिलेसम्मको कार्य प्रगति के भएको छ, निवेदन दर्ताका कुराहरू, प्रविष्टिका कुराहरू प्रमाणित गरेर मगाउने गरी निर्णय गरेर पत्राचार गरिसकेकोमा पालिकाबाट अहिलेसम्म आजको दिनसम्म त्यसको प्रमाणित विवरण प्राप्त गर्न नसकेकोले हामीले अब त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुराको विवरण नआइसक्दासम्म सुरु गर्न सकिएको छैन. तैपनि हामीले अन्य तयारीका काम चाहिँ निरन्तर रूपमा गरिरहेका छौँ. फिल्ड भिजिट गर्ने कुरा, सफल गर्ने कुरा, समन्वय गर्ने कुरा अगाडि बढिरहेको छ. अब विवरण प्राप्त भए पश्चात त्यसलाई चाहिँ हामीले भेरिफाई गर्ने, रिभेरिफाई गर्ने काम चाहिँ अगाडि बढाउँछौँ.
0: कपिलवस्तुमा भूमि समस्या सबैभन्दा बढी रहेको र अहिलेसम्म धेरै काम भएको पनि बाढगंगा नै हो. तर प्रमुख जिल्लाधिकारी गौतमले बाढगंगा लगायत कुनै पनि पालिकाले अध्यावधिक विवरण नपठाउँदा काम अघि बढ़ाउन नसकेको बताउनुभयो. शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आमा र शिशुको स्वास्थ्य संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भएको छ. घुम्ती स्तनपान कक्ष उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो. उहाँले आवश्यकता अनुसार यस्ता सेवाहरू थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ. उप प्रमुख शिवकुमारी थारूले स्थानपान कक्ष सञ्चालन नै सार्वजनिक स्थानमा आउने आमाहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै आमा र शिशु मैत्री वातावरण निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो. यसै गरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले नगरपालिकाको यो पहल प्रशंसनीय रहेको उल्लेख गर्दै व्यापारिक क्षेत्रलाई समेत आमा शिशु मैत्री बनाउन निजी क्षेत्रले सहकार्य गर्ने बताउनु भएको छ. मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडाले स्थानपान गराउने आमाको अधिकार सुनिश्चित गर्न सार्वजनिक स्थानमा यस्ता स्थानपान कक्ष आवश्यक रहेको उल्लेख गर्दै शिवराज नगरपालिकाको पहललाई स्वागत योग्य कदम भएको बताउनु भएको छ. शान्तिपूर्ण स्थापना गृह प्रतिनिधि सुशीला खनालले महिला मैत्री बनाउने पालिकाको प्रयास प्रशंसा गर्न लायक रहेको बताउनु भएको छ. चन्दौटा मुख्य चोकमा एसी सहितको घुम्ती स्थानपान कक्ष सञ्चालनमा ल्याइएको छ. उक्त स्थानपान कक्षको रेखदेख गर्न शान्ति पुनर्स्थापना गृहलाई जिम्मा दिएको छ. करिब 5,80,000 रूपियाँको लागतमा निर्माण गरिएको घुम्ती स्थानपान कक्षबाट बजार तथा सार्वजनिक स्थानमा आउने स्थानपान गराइरहेका आमाहरूले सहज, सुरक्षित र गोपनीय वातावरणमा शिशुलाई स्थानपान गराउन सक्नेछन्. प्रदेश सरकारबाट आर्थिक वर्षका लागि माइदेवी गाउँपालिकाले 1,25,50,000 बजेट प्राप्त गरेको छ. प्राप्त बजेटलाई सामाजिक रूपान्तरण, विकास, पूर्वाधार निर्माण, शिक्षा, कृषि र धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तथा योजना विनियोजन गरिएको छ. सामाजिक क्षेत्रमा बाल विवाह न्यूनीकरणका लागि प्रदेशव्यापी अभियान सञ्चालन गर्न 10,00,000 युवालाई कम्प्युटर तालिम प्रदान गर्न 5,00,000 महिलालाई ब्यूटी पार्लर सम्बन्धी तालिमका लागि 5,00,000 तथा विभिन्न सिपमूलक तालिम विकासका लागि 5,00,000 त्यसै गरी मधेसी मुस्लिम तथा दलित समुदायको उत्थानका लागि महिला सशक्तिकरण तालिमका लागि 3,00,000 समुदायको समग्र उत्थानका लागि 3,00,000 तथा सेनिटरी प्याड बनाउने तालिमका लागि 3,00,000 विनियोजन गरिएको छ. ज्येष्ठ नागरिक सम्मान तथा सहयोग कार्यक्रमका लागि 4,00,000 तथा लागू पदार्थ न्यूनीकरण एवं जनचेतनामूलक कार्यक्रमका लागि 3,00,000 छुट्याइएको छ. पूर्वाधार तथा धार्मिक क्षेत्र अन्तर्गत पश्चिम पिचुर्खीदेखि कोटी हिमाई मन्दिरको वाल बाउन्ड्री निर्माणका लागि 5,00,000, पकडीमा रहेको शिव मन्दिर मर्मत सम्भारका लागि 3,00,000, पश्चिम पिसुकीदेखि अमरुल्लाको घर हुँदै हारुम मियाको घरसम्म पीपीसी ढलानका लागि 5,00,000, पकडी शिव मन्दिरको पश्चिमतर्फको नाली निर्माणका लागि 4,00,000 तथा पश्चिम पिचुर्खीमा सीताराम चमारको घरदेखि मर्थी खोलासम्म ग्राभेल तथा स्तर उन्नतिका लागि 2,50,000 विनियोजन गरिएको छ. त्यसै गरी अधुरो दुर्गा मन्दिर निर्माणका लागि 10,00,000 तथा त्रिपाली तीर्थ देवी माध्यमिक विद्यालय पकडीको अधुरो भवन निर्माणका लागि 50,00,000, कृषि उत्पादनमा आधुनिकरणलाई प्रोत्साहन गर्न कृषि यान्त्रिकीकरण कार्यक्रमका लागि 5,00,000 समेत विनियोजन गरिएको छ. जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरीका अनुसार शिवराज नगरपालिका पाँच बालानगरका 36 वर्षीय जंगु तेलीले कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय तौली हावामा रहेका एक व्यक्तिको परिवारलाई विभिन्न निकायमा आफ्नो चिन्जान रहेको भन्दै मुद्दा मिलाइदिने र कैदलाई छुटाइदिने आश्वासन दिएका छन्। त्यस बापत उनले पटक पटक गरी 5,62,000 रूपियाँ असुली गरेको आरोप छ। पीड़ितका तर्फबाट बारगंगा नगरपालिका 4 गजहेडा 68 वर्षीय अब्दुल मोफिन मुसलमानले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढ़ाइएको थियो। जिल्ला प्रहरी कार्यालय कपिल वस्तु तथा मातहतको इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको संयुक्त टोलीले साउन 18 गते जंगु तेरीलाई पक्राउ गरेको हो। यस्तै जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जिल्लाका विभिन्न स्थानमा भन्सार छरी गरी ल्याइएका अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार साउन 18 देखि 21 गतेसम्म सञ्चालन गरिएको विशेष चेक जाँचका क्रममा वडा प्रहरी कार्यालय तौली हावा प्रहरी चौकी हती हावा दोहनी र प्रहरी चौकी मर्यादापुरबाट अवैध सामान नियन्त्रणमा लिएको हो। कपिलवस्तु नगरपालिका 3 जमवार सुदोदन गाउँपालिका 5 गजेहडा गजे हवा र यसोधरा गाउँपालिका 7 मर्यादापुरबाट बरामद गरिएको सामानको अनुमानित मूल्य 2,11,700 पाउन्ड रहेको प्रहरीले जनाएको छ। रोल्पा जिल्लाको सुनसारी गाउँपालिका फुलीवाङ नजिक बाछे खोलाले बगाउँदा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएका एक वृद्धको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक पञ्च कुमार बाखुले दिएको जानकारी अनुसार सुनसारी गाउँपालिका गुसवाङ निवासी अन्दाजी 74 वर्षीय मस्मान खर्ती मगरको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा करिब 73 वर्षीय जौखी खर्ती मगर गम्भीर घाइते हुनुभएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुरा स्थित न्यू किसान इट्टा भट्टामा पर्खाल भत्किँदा 2 मजदूरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरका अनुसार रजब अली साई संचालित उक्त इट्टा भट्टामा साउन 18 गते बिहान 11 बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका 2 मजदूर पुरिएका थिए। उहाँका अनुसार नेपालगंज 19 निवासी 52 वर्षीय वर्षादी लोथको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगंज उपमहानगरपालिका 20 पर्सपुर निवासी 45 वर्षीय राम फेरन कोरी गम्भीर घाइते हुनुभएको थियो। घाइते कोरीलाई उपचारका लागि फेरि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा हिजो उहाँको मृत्यु भएको प्रहरी नायब परीक्षक राठौरले जानकारी दिनुभएको छ। दाङमा प्रहरीले 4 दिनको अवधिमा 55 नाल अवैध फरुवा बन्दुक बरामद गरेको छ। जिल्लामा प्रहरीले सञ्चालन गरेको विभिन्न अपरेशनका क्रममा 55 नाल अवैध फरुवा बन्दुक बरामद गरेको हो। यिनी खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। मन्त्री छनौटमा सहमति जुट्न नसक्दा लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मन्त्री परिषद विस्तार हुने। मन्त्रालयको संख्या घटाउन स्वागत योग्य विषय भएको नागरिक अगुवाको भनाई, सरकारद्वारा अनावश्यक खर्च कटौती। भूमि समस्या समाधान समिति कपिल वस्तुले 2 महिनामा पनि पाउन सकेन पालिकाको विवरण। विवरण नपाउँदा काम अघि बढ़ाउन नसकेको प्रजीय गौतमको भनाई। आमा र शिशुको स्वास्थ्य संरक्षणमा शिवराजको उदरणीय कदम। चन्द्रटामा एसी सहितको खुम्ती स्थानपान कक्ष सञ्चालन। माइदेवी गाउँपालिकालाई प्रदेश सरकारबाट 1,25,50,000 बजेट। कृषि शिक्षा र पूर्वाधार प्रमुख प्राथमिकतामा। मुद्दा मिलाइदिन्छु भन्दै 5 लाख ठगी गर्ने एक व्यक्ति पक्राउ, बन्सार छलीका 2 लाख बढ़ीको अवैध सामान बरामद, र रोल्पामा खोलाले बगाउँदा 1 जनाको मृत्यु, 1 घाइते, बाँकीमा इट्टा भट्टाको पर्खाल भत्किँदा 2 मजदूरको ज्यान गयो। एफएम ब्यान्डको 89.2 मेगाहर्जसँगै वेबसाइट www.budavaz.com, हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बारगिंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नया सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
10: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।

0: Adiós.
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँ निगा सारे छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र,
7: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
9: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
10: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
9: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
11: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
12: केही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
11: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
12: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
13: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
12: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि फोहोर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
13: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
17: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
18: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा 4 जितपुर कपिल वस्तु।
16: चाँदीका

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर।
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
0: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
0: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
0: ढिला नगरी आजै सम्पर्क गरौं, यो विशेष अवसरको फाइदा उठाऊ।
1: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97386702060।
0: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला बिहानको 8 बज्यो।

0: आयो।
1: सुन्नु न,
2: भन न भन।
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जान न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98 177 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कडे।
6: फिर्ता फिर्ता 20% समस्या फिर्ता
7: जहिले पनि चाह पनि।
8: एनसेल प्याक किन्नु भयो त?
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
8: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

र यहाँहरू सम्पूर्ण श्रोता तथा दर्शकवृन्दहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु। म झिम्रुक गाउँपालिका वार्ड नम्बर 8 को वडाध्यक्ष तुलस बहादुर बस्नेत। हाम्रा प्युठानी कलाकार भाइ गौमुखी गाउँपालिका वार्ड नम्बर 4 पूजामा जन्म भई यो गायन क्षेत्रमा चाहिँ आफ्नो कला प्रस्तुत गर्दै आउनुभएका प्रेम केसीले प्युठान जिल्लाका धार्मिक तथा पर्यटक स्पोटहरू पूर्वधारी, मल्लरानी, गौमुखी, त्यसै गरी हाम्रो चाहिँ स्नाथान अनि बिहालमा हाम्रो मुर्चुल भ्युटावर, त्यसै गरी गोद्रेचौर लगायतका विभिन्न स्थानहरूकोलाई समेटेर एउटा चाहिँ जुन गीत बनाउनु भएको छ त्यसको लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। समग्र यो गीतले समग्र प्युठानको पर्यटन क्षेत्रको विकासको लागि टेवा पुग्नेछ भनेर मैले अपेक्षा गरेको छु र यो गीतको सफलताको लागि हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9840782790।
5: ए अभिषेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
6: आया मरे नि बाबा, आया।
5: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो, उता झारतिर नजाऊ भनेको थिए।
7: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई। अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
6: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन, मेरो यो कापीले उसलाई हम्किदिन्छु। पिटौलामै टोकेछ, सुन्निँदैछ, टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
7: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
12: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
11: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
13: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
14: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
15: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
13: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
16: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
15: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
13: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
17: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
13: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
18: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
19: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
13: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
18: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
13: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा 1 बैरिया कपिल वस्तु
19: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243 98-026-25-243 र 98-013-54-417

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 9 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मधेश बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूले असहमति। डिजिटल बन्दै खुल्ला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्यो संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार। नेपाल खबरमा अब पूरा खबर। वर्षा गराउने प्रणाली विस्तारै पश्चिम भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ, दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सावधानी अपनाउन, कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि मनसूनको प्रभाव कायमी रहनेछ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सड़क अवरोधको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नजिकै पहिरो खसेर बन्द रहेको पृथ्वी राजमार्ग बिहान 7 बजेदेखि खुलेको छ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकाल्ने 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन पनि सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, सांसद तथा कानूनविदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारका सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझो खरिद सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नवौं संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कानूनी कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ। मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगले यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्जीका अधिकारीहरूसँग समन्वय गरी विवाह बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधिक हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्पन्न गर्ने समयसीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। कुल 2500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ वनलेख पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको यो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जनाएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयप्रथी नगरपालिका वडा नम्बर 1 प्रस्तावित चयनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका 10 प्रस्तावित वनलेख पश्चिम सेतीमा जोड़िनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन समेत दिएको छ। विद्युत 2049 को दफा 4 को व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। यो आयोजना अन्तर्गत 400 132 केभी 160 एभीए क्षमताको चैनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 400 132 केभी र 315 एभीए क्षमताको वनलेख पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर रहेको छ। अब विदेशको खबर। भारतमा 2 वर्षदेखि निर्वाचनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्कने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाइपछि नागरिकको सेवाबाट पछि नहट्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाले विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्कने निश्चित मिति सार्वजनिक गर्नु भएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी अवामी लीगमाथिको प्रतिबन्ध हटाउनुपर्ने पनि उहाँले माग गर्नु भएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको थियो। त्यसै त उहाँ स्वदेश फर्किनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। ढाकाले हसिनाको सुपुर्दुकीका लागि पटक पटक आग्रह गरे पनि भारतले कानूनी प्रक्रिया अनुसारको विषयको अध्ययन भइरहेको जवाफ दिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका छन्। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाउनु भएको थियो। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको छ। युरोपेली फुटबल महासंघ यूईएफएले गएको हप्ता निजी लगानी भित्राउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो। यूईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको हो। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो। फिफाका महासचिव माटियास ग्रोफस्ट्रमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भन्नुभएको छ। तर बैठकपछि पनि उहाँले व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाउनु भएको छ। फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोफस्ट्रमले फिफाका उपाध्यक्ष काउन्सिलका सदस्य तथा 211 सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी माग्नु भएको छ। इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहित फिफाका प्रतियोगिताका निजी लगानी भित्राउने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन्। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूको आपत्ति। डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गरे संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न पनि तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: आयोस।
1: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्ष रोपनका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-6666 र 98214-15291।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98-4-71-2430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97-6-88-35-013
1: सरिता थारो 98-6-79-56-12 तथा प्रचार प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98-6-64-37-30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेज बैंक नजिकै।
4: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
2: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144 49 450 र 98 76 131 393।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको

0: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त सरको भाग्य त्यता टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त साहबले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: जानकारीको
8: लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
4: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
5: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट।
4: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
5: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
4: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
5: एकै छक मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
4: ढिला नगरी आजै सम्पर्क गरौँ, यो विशेष अवसरको फाइदा उठाऊ।
5: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174-88868 र 97683-70260।
4: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 10 बज्यो।
3: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
4: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
5: एनसेल प्याक किन्नु भयो त
6: शर्तहरू लागू हुनेछन्।
5: एनसेल नेपालकै लागि।

0: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज खरे।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
7: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26, 98-470-82-790।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जान न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
2: युनाइटेड अस्पताल बारदिङ्गा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575 55 138
2: अब वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: प्रकार को रसायन केमिकल न मिसाइए को शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
2: यति बेला बिहानको 11 बज्यो
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज खडे
6: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
7: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
8: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि तपाईँ ढुक्कहुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
9: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
10: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
9: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98-473-64-666 र 98-214-15-291
9: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
11: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर ज्वर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
13: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: त्यो लामो घाँसको झारतिर नजाऊ है
3: आया मरे नि बाबा आया
2: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
4: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो
3: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म
2: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
2: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु खै खै
4: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
9: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
8: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
10: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
11: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
8: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
8: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भारगङ्गा एक बैरिया कपिल वस्तु
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9857-50243 9806-25243 र 9013-51417
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुखको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ

0: सेवा।
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहित को प्रयोगशाला।
0: फिजियोथेरापी विशेषज्ञ सेवा।
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहित को इन्डोर सेवा संचालन भइरहेकोले निजी क्षेत्र को जेठो एस हस्पिटल बाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर।
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
0: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
0: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छप मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
0: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
1: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683 70260।
0: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज सुनको भाउ एकै दिन 8000 रूपियाँले बढ़्यो। सुनतोलाको 2,96,000 रूपियाँमा कारोबार। तीस जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लीग्स कपमा इन्टर मियामीको जीत। नेपाल खबरमा अब पूरा खबर। आज सुनको भाव बढ़ेको छ। सुनतोलामा 8000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनतोलामा 4,200 रूपियाँले बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 95 रूपियाँले बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी किनार, खोल्सा खोल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको 3 दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ़ने अनुमान छ। यस्तै महोत्तरीको बर्दीवासमा रहेको गडनता खोलाको बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद थिमिल सेनाका अनुसार खोलाले बगाउँदा बर्दीवास नगरपालिका 5 निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको ज्यान गएको हो। 7 वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटोल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ। सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटोल पुग्न अब सामान्यतया झण्डै 2 घण्टा मात्रै लाग्न थालेको छ। वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ। यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको सञ्चालन खर्च पनि घटेको छ भने दैनिक हुने मर्मत सम्भारको समस्या पनि न्यून भएको छ। नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ। अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। 113.35 किलोमिटर लामो यो सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा 6 लेन निर्माण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, 6 जना घाइते, फिर्के खोलाका अनधिकृत संरचना भदौ 15 भित्र हटाउन पोखरा महानगरको निर्देशन, बीपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको तयारी लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो, तीस जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारकोतर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असूल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई वडा नम्बर 2, 4, 5, 7, वडा नम्बर 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो। टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार न्यूज स्पार्क 1.1 नामक एआई मोडेलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्याण्ड बक्स वातावरणको गलत कन्फिगरेशनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्याण्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको मेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा 3 संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 1,41,000 भन्दा बढ़ी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार तीन प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा, परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लीग कपमा शानदार जीत दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले शुरूआती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लीग कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआंगालाई 1 गोलले पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेण्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जीतसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार 8 खेल पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज सुनको भाउ एकै दिन 8,000 रूपियाँले बढ़्यो। सुन तोलाको 2,96,000 रूपियाँमा कारोबार। तीस जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा मेटाको अनधिकृत पहुँच। प्राविधिक त्रुटि भएको मेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लीग कपमा इन्टर मियामीको जीत। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: attention, please. 3, 2, 1.
1: 89.6 Christian Love Station Radio.
2: Buddha Awaz.
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: आयो।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नमस्कार, आप इतना घड़ी सामुदायिक रेडियो बुद्ध आवाज के संग्री रहल जाइट बा।
3: रिम झिम रिम झिम रिम झिम रिम झिम पानी बरसे।
2: इस समय हो थारू गीत संगीत के। आप इस समय में थारू गीत संगीत सुन सकल जाई।

0: युनाइटेड अस्पताल बारजिंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एक मात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
2: ए भगवान,
10: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
11: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
11: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक, मन्द्रेली टोल, बठन कपिल वस्तु,
2: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 9814450750 र 9673131393।
12: कता हो काका लहर लहर गर्दै?
13: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
12: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
13: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
12: हजुर, हाम्रा सेवाहरू,
13: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9864119125 र 9857 52004।

प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846 1925 र 9857 5200 4

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
1: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: सुन्नु न
4: भन न भन,
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि,
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98 2 15 90 00 95, 98 75 56 0 95 र 98 174 52 311।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: आमा राति छ कता जान लाग्नु भयो नि?
2: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
1: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
2: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
1: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यस्तै नयाँ नयाँ गीत संगीतहरूको म्युजिक भिडियो हेर्नका लागि मुकुन्द जीसी युट्युब च्यानल लाइक, शेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। मुकुन्द जीसी युट्युब च्यानल।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: सुन्नु न
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98 174 52 311।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
7: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
9: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: कता हो काका लखर लखर गर्दै?
11: कहाँ हुन्थ्यो बाउ, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र
12: चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004
13: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर
14: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट
13: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक
14: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
13: ओपिडी प्रसूति तथा स्त्री रोग हार जोड्नी नाक कान घाँटी बाल रोग छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ
14: एकै छत मुनि अत्याधुनिक कलर डप्लर अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी र 24 घण्टा फार्मेसी सेवा
13: ढिला नगरी आजै सम्पर्क गरौ यो विशेष अवसरको फाइदा उठाउ
14: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क नम्बर 98-74-88-868 र 97-86-70-260
13: लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079586 र 9847820790।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।
2: युनाइटेड अस्पताल बारडिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ। वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध।

0: स्वच्छ जीवन जीवन जीवन बीमा जरूरी छ रिलायबल लाइफ सधैं भरिलाई
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 4 30
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 13
2: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
5: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने।
5: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न।
4: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन।
5: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीस साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824151291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 9814449450 र 9673131393।
7: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।

0: लाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा दुई पिपरा कपिल वस्तु।
1: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
0: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98576056249 र 98075 18346।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलबमा निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष। शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित धेरै शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी, विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ। यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो। अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुन्ने समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 पनि बैठक बस्नेछ। भदौ महिनाको 15 गतेसम्ममा 1, 2, 3, 8, 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्ष 2083/84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्स्यौटका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिन, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्स्यौट मानिने व्यवस्था गरिँदै आएको छ। अब विदेशको खबर। घरमा बगैंचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैंचा नभएकाहरूको तुलनामा ठूलो बगैंचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैंचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओबेन आतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1,30,00,000,000,000 पुग्ने अनुमान छ। अब खेल खबर इंग्ल्याण्डका जोस बटलर टी ट्वेन्टी क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बनेका छन्। द हन्ड्रेड लीगमा गइराती म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले यो कीर्तिमान बनाएका हुन्। यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए। योसँगै उनले 522 टी ट्वेन्टी खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन्। 35 वर्षका बटलरले वेस्ट इण्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमानी तोडेका हुन्। 39 वर्षका पोलार्डले 746 टी ट्वेन्टी खेलमा 14,803 रन बनाएका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो सूचीमा रहेका वेस्ट इण्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतिसम्मको कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरूङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलबमान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड। र जोस बटलर टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बने। कता हो काका लखर लखर गर्दै
6: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
8: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
9: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
8: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
10: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
11: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
8: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
8: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया कपिल वस्तु।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
15: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
16: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
15: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
13: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि, खै भाउजू कता हुनुहुन्छ?
3: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
2: भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
4: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
2: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
3: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
2: हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
5: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
9: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
8: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बागडिङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
9: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त?
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
11: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
12: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
13: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85826 र 98470-82790।
14: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
15: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त, दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ, त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
16: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ
17: ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
18: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
17: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
18: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
17: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक, कपिल वस्तु, मोबाइल 9847364665 र 9824152191।
18: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलाकर तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471230
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688530013
1: सरिता थारो 98679056612 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664637030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: सुन्नु न
4: भन न भन
3: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
4: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
4: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
3: तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
4: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90095 98575 56095 र 98174 52311

0: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर।
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
0: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
0: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
0: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
1: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683-70260।
0: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: 아요.
1: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रहाली। फोन 071-531-641 र 535-641।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
3: ढुकाउनुहोस् यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
4: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
5: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
3: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मनरेली टोल बठनपुर कपिल वस्तु
5: प्रोप्राइटर नोने थारू
4: सम्पर्क नम्बर 98 144 49 50 450 र 98 73 31 393
6: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिजको उल्लास अनि मायाको चिनो
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगङ्गा 2 पिपरा कपिल वस्तु
8: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
7: जय सुपा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगङ्गा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346
5: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
6: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
9: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा 4 जितपुर कपिल वस्तु
6: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 99 570 31 569 अर्जुन खाती सम्पर्क नम्बर 98 570 78 403

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजु, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824151291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: आयोस।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली बाढगंगा 1 बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026252443 र 98013514417।

0: adiós.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाथेगर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: विस्तृत
2: जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98470-82-790।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
10: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।

0: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भागीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिंग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड़ भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-22430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
1: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: सुन्नु न
4: भन न भन,
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215-90095, 98575-56095 र 98174-52311।
5: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक 90.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region.
5: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसूनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
5: कांग्रेसको आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
6: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
7: कानूनी चाहिँ झन्झटहरू व्यवहार नपर्ने देखिएकोले सचेत रहन यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
5: भारतमा मूलधारका टेलिभिजन संचार माध्यम प्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आए यता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
6: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढ़ेको छ। पहाड़ी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 क्युसेक पिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढ़ीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सड़क खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढ़ेको छ। नेपाल भारत सीमामा रहेको गड्डा चौकी पारी बनवासको शारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 130,735 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढ़ी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङ्गी खहरे खोला बढेपछि रानी महल क्षेत्रमा पानीको सतह बढ़ेको हो। गुल्मी, बागलुङ, म्याग्दी, पर्व, स्याङ्जा, मुस्ताङ लगायत जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ।
6: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्तेल, कांग्रेसका मुख्य सचेतक पदम बहादुर परियार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनात अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरूङले विपदको समयमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र डुंगा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रूपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
5: गृहमन्त्री सुदन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरण मा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरूङले आफूले आवेशमा रूखो शैलीमा जवाफ दिएको भन्दै माफी माग्नु भएको छ।
6: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको बैठक बस्ने दिनका लागि समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा प्रश्नको जवाब दिए ता यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब मन्त्रीहरूले 7 दिनभित्र दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
5: काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकोले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या भएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गर्न गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
6: नेपाली कांग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंगा सुवेदी र निरीप निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबार नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि यसै हप्ता स्वदेश फर्किनुहुने बताइएको छ। यस्तै देउवा पक्ष समूहले यही साउनको 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय गर्दैछ। इतर पक्षका गतिविधिले कांग्रेस फुट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: NBL सर्वसुलभ आवास कर्जा
14: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
14: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
14: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो, सतर्कता अपनाउन आग्रह, मनसुन विपद तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन, प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह, कांग्रेस आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गरे।
6: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिश पत्र जस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपोग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झण्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
5: विदेशबाट स्वदेश फर्कने क्रममा अपरिचित व्यक्तिको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़ेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढ़ेको र यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई, कतार लगायत खाड़ीमा काम गर्ने नेपाली श्रमिकलाई अपरिचित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाई सुनका सिक्री, बिस्कुट तथा मोबाइल, ल्यापटप, टीभी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत नहुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही गर्ने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। साथी महेश गिवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई अपरिचितको सामान बोकेर नल्याउन सूचना निकाल्नुपर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
7: नयाँ बजेट भाषण पछाडि सुन चाहिने जस्तै यो सुनको सिक्रीहरू चाहिँ पहिला ल्याउन पाउँथेन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्रै ल्याउनु पाउँथ्यो। अहिले त्यो खोल्दैपछि के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने ट्रेन्ड चाहिँ बढ्यो। सामान्य त एउटा मान्छेले महिलाले 50 ग्राम, पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किने लाभ मान्छे हुन्छ, सुन लगिदिनुहोस् तपाईँलाई 5,000-10,000 दिन्छु भनेर चाहिँ सुन ल्याउने ट्रेन्ड बढ्यो। हामीले केही कुराहरू भेरिफाई गर्छौँ, त्यसबाट हामीलाई थाहा हुन्छ कि यो सुन चाहिँ यसमा केही कुरा गडबडी छ भने थाहा पाइदियो। उहाँ आफैले जसले बोकेर ल्याउनुहुन्छ त्यो मेरो सुन होइन फलानुको भनिदिनुहुन्छ। त्यो भनेपछि अब भन्सार ऐन अन्तर्गत हामीले मान्छेलाई पठाउने बित्तिकै के छ भने यस्तो कम्प्लिकेसन, सुन बराबरको पैसा धरोडी राखेर मात्रै त्यो मान्छे छुट्छ। अब यो मान्छेले प्रहरीले समाते कि भन्ने शङ्का लाग्ने बित्तिकै जो ओनर हो ओनरसँग उहाँ पुग्नै सक्नुहुन्न। छुनामा बसेको अवस्था भएको हुनाले यो बढ्दै गयो। कानुनी चाहिँ झन्झटहरू व्यवहार पर्ने देखेकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
17: सुन बाहेक अरू जस्तै चिनेको मान्छे अथवा नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने र त्यसले गर्दाखेरि फसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्?
7: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न। त्यो सुन, मोबाइल, ल्यापटप त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जसले बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नुहुन्छ। सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दा चाहिँ प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 80-81 मोबाइल ल्यापटप मात्रै 71 लाख बराबरको थियो, 17 जना हामीले पक्राउ गरेका थियौँ भने अहिले 82-83 यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 29 जना हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
17: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
7: श्रम स्वीकृति लिएर गएका मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उसले टार्गेट गर्ने भनेको एउटा 75 इन्चसम्मको टिभी ल्याउन पाउने, त्यो उहाँको अधिकार होला थाहा हुँदैन। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिएको छ, कर्णालीको मान्छे पनि देखिएको छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छु, अरूलाई चाहिँ 5,000 दिन्छु, तपाईँलाई 10,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई, जो मान्छेले चाहिँ डबल उसलाई कोर्सिन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गर्छ, फोन गरेर पुर्याइदिनुहोस् भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउन पाइन्छ, मोबाइल ल्याउन पाइन्छ, गएको 6 महिना हुनु, त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफ्नै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पर्यो।
17: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गरे, यात्रुले चाहिँ तत्काल के गर्ने त्यति बेला?
7: कोही मान्छेले केही सामान लगिदियो भने यो सामान के हो, मैले के को आधारमा लान पाउँछु, अथवा फोन लगिदियो भने नि मैले त फोन त एउटा युज गरेको फोन एउटा नयाँ फोन भित्र लानु पाउँछु, पैसा भित्र अलरेडी छ, त्यस कारणले म तपाईँको लानु सक्दिनँ सरी भनिदिनु पर्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेको चाहिँ त्यही हो, त्यसरी अब कोही झुक्याएर पठाइहाल्यो भने यहाँ त सिज गर्ने गरेको त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यसरी नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
6: उहाँ हुनुहुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालू आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,87 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम सहित महँगी ढोंगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्।
5: सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.82 अंकले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,40,00,000,000 रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,08,00,000 किता शेयर 4,62,00,000,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
19: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
18: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
19: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
18: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
19: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01-545-4666।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। 18 जना यात्रु घाइते भएका छन्। आज बिहान 10:15 बजेतिर ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सादो बाटोतर्फ गुडिरहेको 2X3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकियो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्य विनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
4: पाकिस्तानको ब्रोडपीक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूजा सहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। क्लबले विज्ञप्ति निकालेर अत्यन्तै जटिल र जोखिमपूर्ण ठाउँबाट शव निकालेर तल झारी हेलिकप्टर मार्फत अस्पताल पुर्याएको जनाएको हो। निम्स दाई अर्थात निर्मल पूजा सहितको शव संकलन गरेर अस्पताल पुर्याएको छ। क्लबका अनुसार आज आरोहीहरू निर्मल पूजा वाङ जोङ निमा शेर्पा ग्यालु शेर्पा र किली तेम्बा किलु शेर्पाको शव अस्पताल लगिएको अब अस्पतालमा आवश्यक कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरिनेछ। ब्रोडपिकमा ज्यान गुमाएका अन्य 2 जना आरोही ओमानी नागरिक नाधिरा अल हार्थी र नेपाली नागरिक पूर्व बहादुर गुरूङ युक्त शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकेको क्लबले जनाएको छ। पूर्व बहादुर गुरूङको शव केही बेर अघि काठमाडौँ विमानस्थलमा ल्याइसकेको छ। सोहेल साखी र म्यालोरी गाइसको शव भेटिएको छैन। नेपाली आरोही नवाङ थिन्दु शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले अहिले संकलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
5: मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलबाट सम्पर्कविहीन 3 जना युवा भेटिएका छन्। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी युकेश गुरूङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरूङ बेसीमा भेटिएका हुन्। प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि 3 जना युवक आज बिहान मोदी खोलाको पारीपट्टि छुमरूङ बेसीमा सकुशल भेटिएका छन्। जंगलमा बाटो बिराएर अल्पत्र परेपछि नेपाली सेना सशस्त्र प्रहरी बल जनपद प्रहरी परिचालन गरिएको थियो।
4: प्रधानमन्त्री तथा मन्दिर प्रस्तुत कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन वेबसाइट सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सदका लागि निश्चित समय सीमा समेत तोकिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र अति जरूरी 3 दिनभित्र जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सेट मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मीडिया अर्थात गोदी मीडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरै जसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजन भन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रविश कुमारका अनुसार यी घटनाले वर्षौंदेखि मूलधारको मीडियाप्रति नागरिकमा बढ़दै गएको असन्तुष्टि र गुम्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताए बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूको अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत अहिले 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु परेको अधिकार कर्मीहरूको आरोप छ।
4: घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओडेबे आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकोमा सन् 2050 सम्ममा यो संख्या 1 अर्ब 31 करोड़ पुग्ने अनुमान छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अर्थात 50 ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्त 21 देखि 29 सम्म अस्ट्रेलियामा आयोजना हुने टप इण्ड T20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्यूजील्याण्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
4: र युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्ष खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओबोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए, तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोश भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओबोरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लीग उपाधि जितेको थियो। यो घटनापछि युगाण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही समय अघि रग्बी खेलाड़ी सिडनी गोङगोडियाको पनि यसरी नै हत्या भएको थियो। उनीमाथि पनि राजधानी कम्पालमा भीड़ले घातक आक्रमण गरेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: कांग्रेस आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
5: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
4: भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आएता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
5: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने। युगाण्डाका चर्चित फुटबलर डेभिड ओरोबीको कुटपिटबाट ज्यान गयो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: यस पावन भूमि लक्ष्मण घाट बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471230
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688 35013
2: सरिता थारो 98679612 तथा प्रसार समिति।
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664 37 03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: सुन्नु न
5: भन भन
4: चाडबाडहरू पनि नजिकैछ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98573 56 095 र 98174 52 311।

0: गुप्ता नर्सरी ड्राइभटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आपको घर आंगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल डेकोरेशन बिरुवा तो चाहिए नि धन्दा नमान्नुहोस् तपाईको घर आंगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरीका डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरी ले जहां तपाईले खोजे जस्ते र रोजे जस्ते फूल बिरुवा पाउन का साथ ही माटा का गमला लगायत सेरामिक गमला र औजारहरु समेत पाइन्छ
0: बिरुवाहरु धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरु चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: बुद्ध आवाज 89.6 MHz सुन्न नभुल्नुहोला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार सामुदायिक रेडियो बुद्ध आवाजको साँझ सात बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाई यो खबर एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट कृष्णनगर नगरपालिकामा जिन्सी व्यवस्थापनमा महालेखाले औलायो त्रुटि नै त्रुटि, नगर प्रमुख सहार प्रमुख प्रशासकीय देवकोटाको लापरवाही, शिवराजमा विद्युतीय चुलोमा करोड़ौंको लगानी अधिकांश परेको विहीन, अनुगमन र जनचेतनाको अभावले सरकारी लगानीमाथि प्रश्न, कपिलवस्तुमा वन व्यवस्थापनबाट 33 करोड़ भन्दा बढ़ी राजस्व संकलन, जोखिममा रहेका कुल 95 वटा वन्यजन्तुको उद्धार, जग्गा खरिदा अघि विशेष सावधानी अपनाउन बाणगंगा नगरपालिकाको आग्रह, जग्गा कारोबारमा बढ़दो जोखिम, अवैध बालुवा मिस्कट गिट्टी बोकेको 3 टिप्पर नियन्त्रणमा, भन्सार छली गरी ल्याइएको 9 लाख बढ़ीका अवैध सामान बरामद, र लुम्बिनी प्रदेशमा पछिल्लो 24 घण्टामा 414 सवारी साधन कार्यवाहीमा 50 लाख भन्दा बढ़ी राजस्व उठ्यो।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
3: कपिलवस्तु वासीहरूका लागि खुशीको खबर,
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
3: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
3: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
3: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
1: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683 70260।
3: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: अब समाचार विस्तारमा। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी आर्यले स्थानीय सरकारप्रति नागरिकको विश्वास कायम राख्न गुणस्तरीय सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाबदेहितालाई अझ सुदृढ़ बनाउनु पर्ने बताउनु भएको छ। नगरको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा बैठकमा सो कुरा बताउनु भएको हो। उहाँले वर्षभरि जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने सम्पूर्ण वड़ा सचिव, शाखा प्रमुख तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
4: हामीले आज विस्तृत रूपमा समीक्षा प्रस्तुत गर्यौं र समीक्षाहरू हेर्दा हामी सम्पूर्ण 81.2% प्रगति हासिल गरेका छौँ र कुनै शाखाका 90-92% पनि छन्, कुनै तल पनि छन् र अहिले यो वर्ष अलिकति देशको राजनीतिक हिसाबले पनि तरलता थियो, राजनीतिक हिसाबले पनि यो देश यो वर्ष अलिकति उथलपुथल तरलता भएको कारणले पनि हामीले नियम कानुन ऐनहरूका अस्पष्टता र यही बेलामा चुनावहरू सम्पन्न सङ्घीय चुनाव चाहिँ आयोजना भयो र सरकारहरू पनि फेरबदल भए, ऐन कानुनहरूका फेरबदल भए र अनियोजता पनि भए।
0: यसै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले समीक्षा बैठक कुनै औपचारिक कार्यक्रम मात्र नभई संस्थागत सिकाई अनुभव आदान प्रदान तथा आगामी योजना निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। सबै शाखा र वडाबाट प्राप्त सुझाव तथा अनुभवलाई समेटेर आगामी आर्थिक वर्षमा अझ प्रभावकारी ढंगले कार्य सम्पादन गरिने विश्वास व्यक्त गर्नुभयो। आगामी आर्थिक वर्षका कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यका साथ आयोजित बैठकमा नगरपालिकाका सबै वडा तथा शाखाहरूले वर्षभरि गरेका कार्यहरूको विस्तृत समीक्षा गरिएको थियो। बैठकमा नगरपालिकाका सबै वडा सचिव तथा विषयगत शाखाका शाखा प्रमुखहरूले आफ्नो क्षेत्रमा आर्थिक वर्ष 2082-83 सम्पन्न भएका योजना तथा कार्यक्रम, प्राप्त उपलब्धि र सेवा प्रवाहको अवस्था, बजेट कार्यान्वयन, राजस्व संकलन, सामाजिक विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, महिला तथा बालबालिका, युवा, वातावरण, विपद व्यवस्थापन, प्रशासनिक सेवा लगायतका विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो। समीक्षा बैठकबाट प्राप्त निष्कर्ष, सुझाव र सिकाईलाई आगामी नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा प्रभावकारी रूपमा समावेश गरिने बताउँदै विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्ने, नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने तथा समन्वय र सहकारलाई अझ सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। बैठकमा नगरपालिकाका प्रतिनिधि, वडा सचिव, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा जेएमसी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापनमा विभिन्न कमजोरी देखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले तत्काल सुधारका लागि सुझाव दिएको छ। सार्वजनिक प्रतिवेदन अनुसार नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम जेएमसी व्यवस्थापन सम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सकेको छैन। प्रतिवेदनमा नगरपालिकाले अघिल्ला वर्षदेखि मजदात रहेका तथा चालू आर्थिक वर्षमा खरिद गरिएका जेएमसी सामानहरू सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली र समयमै दाखिला नगरेको उल्लेख गरिएको छ। यसका साथै जेएमसी अभिलेख अध्यावधि गर्न, नियमित निरीक्षण गरी प्रतिवेदन तयार गर्न तथा मरमत योग्य सामानको समयमै मरमत र प्रयोग गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको औंलाइएको छ। त्यसै गरी अघिल्लो वर्षको खपत र चालू वर्षको खरिदको तुलनात्मक विवरण तयार नगरिएको, प्रत्येक शाखा तथा कार्यालय कक्षामा रहेका सामानहरूको विवरण प्रदर्शन नगरिएको तथा सरकारी घर जग्गाको लगत निर्माण नियम अनुसार तयारी गरी सम्बन्धित निकायमा नपठाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। सो पालिकामा मेयरका रूपमा रजत प्रताप शाह दोस्रो कार्यकालमा बहाल रहनुभएको छ, तर महालेखा प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न नगर प्रमुखले प्रशासनिक संयन्त्रलाई कुनै आग्रह नगर्दा निरन्तर समस्या देखिँदै आएको छ। यता नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा पनि गैर जिम्मेवार बनेको पुष्टि भएको छ। महालेखाले यस्तो सुझाव विगत 3 वर्ष यता निरन्तर दिएको प्रतिवेदनमा पाइएको छ। विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मानसिक स्वास्थ्य सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र सचेतना समुदायको घर दैलोसम्म पुर्याउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सम्बन्धित समुदायसम्म पुर्याउन आवश्यक रहेको बताउनु भएको छ। मानसिक स्वास्थ्य जटिल विषय भएकाले यसबारे समाजलाई अझ जागरूक बनाउनु पर्नेमा चौधरीले जोड़ दिनुभयो। यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले मानसिक स्वास्थ्य सम्बन्धी लक्षण महसुस हुन साथ समयमै उपचार तथा परामर्श लिनुपर्ने बताउनु भएको छ। स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन, समन्वय तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा वृहत छलफल गरिएको छ। कार्यक्रममा कोशी संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटा, परियोजना अधिकृत संजय रा नेउपाने, रूपक नेउपानेले स्थानीय तहमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन, ईडीसीडी मार्गदर्शन तथा कार्यान्वयनको रूपरेखा बारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी लगायत सरकारवालाहरूको सहभागिता रहेको थियो। ग्यासको चरम अभाव भइरहेको बेला एलपी ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढ़ाउने उद्देश्यले शिवराज नगरपालिकाले करोड़ौं रूपियाँ बराबरको अनुदानमा वितरण गरेका विद्युतीय चुलो अधिकांशका घरमा परिघविहीन बनेका छन्। वितरण गरिएका चुलो धेरैजसो घरमा थन्किएका छन् भने नागरिकहरू अहिले पनि खाना पकाउन एलपी ग्यासमै निर्भर भएका छन्। नगरपालिकाले गत दुई आर्थिक वर्षमा वैकल्पिक ऊर्जा केन्द्रको सहकार्यमा विभिन्न ओड़ाका नागरिकहरूलाई 40% लागत सहभागितामा विद्युतीय चुलो वितरण गरेको थियो। ग्यासको आयात घटाउने, वैदेशिक मुद्रा बचत गर्ने तथा स्वदेशी जल विद्युतको खपत बढ़ाउने सरकार नीति अनुसार कार्यक्रम सञ्चालन गरिएको भए पनि यसको उपेक्षित प्रभाव देखिन सकेको छैन। स्थानीयवासीका अनुसार नगरपालिकाले चुलो वितरण गरे पनि त्यसको प्रभावकारी प्रयोगका लागि आवश्यक प्राविधिक सहयोग, प्रयोग सम्बन्धी तालिम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा अधिकांश चुलो प्रयोगमा आउन सकेका छैनन्। पूर्व तयारी, प्राप्त विद्युत पूर्वाधार र प्रयोगकर्तालाई आवश्यक सहजीकरण बिनै चुलो वितरण गरिएकाले सरकारी अनुदानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयले वितरण मात्र होइन प्रयोग सुनिश्चित गर्ने योजना र अनुगमनलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। कपिलवस्तुमा वन व्यवस्थापनबाट करिब 33 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2082/83 चौथो त्रैमासिक अवधिमा वन व्यवस्थापन र संरक्षणका क्षेत्रबाट उक्त राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। डिभिजनल वन कार्यालय कपिलवस्तुले गत आर्थिक वर्षमा 25,41,79,788 रूपियाँ राजस्व संकलन गरेको डिभिजनल वनका प्रमुख प्रभात सापकोटाले बताउनु भएको छ। वन व्यवस्थापनको विभिन्न कार्यक्रमहरू मार्फत सामुदायिक साझेदारी र सरकारी वनहरूमा कुल 5,24,916 क्युफिट काठ र 973 चट्टान दाउरा उत्पादन गरिएको छ। कार्यालयले 49 सामुदायिक र 2 साझेदारी वनमा पुनरुत्पादन कटान कार्य सम्पन्न गरेको छ। 25 सामुदायिक वन थिनिङ कार्य योजना लागू गरेको सूचना अधिकारी यादव सापकोटाले बताउनु भएको छ। यसै गरी डिभिजन वन कार्यालय गौतम बुद्ध शिवराज नगरपालिकाले 7.5 करोड़ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। डिभिजनलको कार्यक्षेत्रका 3 साझेदारी वनबाट 1,10,000 क्युफिट काठ, 35 सामुदायिक वन उपभोक्ता समूहबाट 1,90,000 क्युफिट काठ उत्पादन गरिएको थियो। वन्यजन्तु संरक्षण तथा उद्धारमा सक्रियता डिभिजन वन कार्यालय कपिलवस्तुले बस्तीमा पसेका वा जोखिममा रहेका 95 वन्यजन्तुको उद्धार समेत गरेको छ। जग्गा खरिद गर्ने तयारीमा रहेका सर्वसाधारणलाई बाणगंगा नगरपालिकाले कानूनी प्रक्रिया पूरा गरी आवश्यक जाँचबुझ पछि मात्र कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय नगर क्षेत्रमा जग्गाको स्वामित्व, नक्सा, बाटो तथा वर्गीकरण सम्बन्धी विवाद बढ़न थालेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। नगरपालिकाको भूमि शाखाले बुधबार जारी गरेको सूचना अनुसार वास्तविक जग्गा थनेको जानकारी बिनै अन्य व्यक्तिले जग्गा बिक्री गर्ने प्रयास, सार्वजनिक बाटो तथा संरचना मिचेर प्लाटिङ गर्ने नापी नक्सा र वास्तविक फिल्ड अवस्थाबीच फरक देखिने तथा सरकारी र सार्वजनिक जग्गालाई निजी भन्दै कारोबार गर्ने प्रवृत्ति बढ़दो क्रममा रहेको उल्लेख गरिएको छ। नगरपालिकाका अनुसार जग्गाप्रतिको आकर्षण बढ़ेसँगै कतिपय स्थानमा मापदण्ड विपरीत प्लाटिङ गर्ने, बाटोको वास्तविक अवस्था लुकाउने तथा भविष्यमा विपद निम्तने गरी कारोबार गर्ने गतिविधि देखिएका छन्। सूचनामा जग्गा खरिदागी वास्तविक स्वामित्व, कित्ता नम्बर, नापी नक्सा, फिल्डको अवस्था सार्वजनिक बाटो कुलो खोलसा सड़कको राइट अफ वे उच्च भोल्टेज विद्युत लाइनको अवस्था तथा सरकारी र सार्वजनिक जग्गा बीचको सम्बन्ध अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ। नगरपालिकाले आवास कृषि र व्यावसायिक परियोजनाका लागि खरिद गर्ने जग्गा नगरपालिकाको भूपयोग वर्गीकरण अनुसार भए नभएको निर्माण भएको घरको नक्सा पासको अवस्था लालपूर्जा नक्सा र वास्तविक क्षेत्रफल बीच एकरूपता तथा कुनै प्रकारको सीमा विवाद भए नभएको यकिन गरेर मात्र जग्गा खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरीसिंगेबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका 9 वीरपुर स्थित भित्री सड़क खण्ड अन्तर्गत वीरपुर जंगलको डम्पिङ क्षेत्रबाट अवैध रूपमा बालुवा मिस्कट गिटी ओसार पसार गरिरहेका 3 टिप्पर नियन्त्रणमा लिएको छ। प्रहरीले लु 1 ख 4877, लु 1 क 5584 र लु 1 क 4601 नम्बरका टिप्परहरू अवैध रूपमा नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका 3 टिप्परलाई आवश्यक कार्यवाहीका लागि बुद्धभूमि नगरपालिका नगर कार्यपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ। नगरपालिकाले प्रति टिप्पर 40,000 रूपियाँका दरले जरिमाना गरेको छ। जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि प्रहरीले नियमित अनुगमन र निगरानीलाई निरन्तरता दिने बताउनु भएको छ। सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका 3 चैपुरावा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएका 9,82,774 रूपियाँ बराबरका विभिन्न मोटर पार्ट्स बरामद गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा अवैध चोरी पैठरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित निगरानी गस्ती र सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उक्त सामानलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएका मोटर पार्ट्स आवश्यक कानूनी प्रक्रिया पूरा गरी कृष्णनगर फन सरकारले कृष्णनगर कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालगढ़ 28 गढ़ मुख्यालय कपिलवस्तुका गढ़पति सशस्त्र प्रहरी परीक्षक गोपाल अधिकारीले जानकारी दिनुभएको छ। कपिलवस्तु नगरपालिका 1 बिच्छुचोक स्थित राहुल आइसक्रीम तथा सिल्ली बरफ उद्योगबाट चोरी भएको मोटरसाइकल प्रहरीले टुक्रा टुक्रा पारिएको अवस्थामा बरामद गरेको छ। मंगलबार दिउँसो करिब 3 बजे चोरी भएको लु 1787 नम्बरको स्प्लेण्डर प्लस मोटरसाइकल आज दिउँसो कपिलवस्तु नगरपालिका 1 बस पार्क चोक नजिक रहेको तौलन मोटरसाइकल वर्कसपबाट बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलका अधिकांश पाठ पूर्जा काटेर घर तथा वर्कसपमा लुकाएर राखिएको अवस्थामा फेला पारेको हो। प्रारम्भिक अनुसन्धानबाट 2 जनाले मोटरसाइकल चोरी गरी उक्त वर्कसपमा ल्याइएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राम तौलन कान्दु र सीताराम कान्दुलाई पक्राउ गरेको हो। पक्राउ परेका राम तौलनले आफ्ना छोरा चैतु घटनामा संलग्न रहेको बयान दिएका छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ। सिद्धगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सार्वजनिक सवारी चालकहरूले यात्रुको समयको सम्मान गर्दै जिम्मेवारीपूर्वक सेवा दिनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले केही सवारी साधनबाट यात्रुसँग मनपरी भाड़ा असुल्ने गुनासो प्राप्त भइरहेको उल्लेख गर्दै सबै सवारी संचालक समितिलाई सवारी साधन अनिवार्य रूपमा भाड़ा सूची दर टाँस्न निर्देशन दिनुभएको छ। निर्देशन पालना नगरे कारण बमोजिम कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घा खाँचीले गुरीसिंगे सन्धिखर्क सड़क खण्डमा संचालन हुने सार्वजनिक सवारी चालक तथा सहचालकका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पछिल्लो 24 घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटना सम्बन्धी विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा 24 घण्टाको अवधिमा 12 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 14 घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ। सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 414 सवारी साधनमाथि कार्यवाही गरिएको छ। उक्त कार्यवाहीबाट 50,08,000 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोलले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गति कायम राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा हेलमेट र सीट बेल्टको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ। वन सम्वर्धन प्रवर्धन सहित वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै कपिलवस्तुका दुई वन राष्ट्रिय स्तरमै पुरस्कृत हुने भएका छन्। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभागले कपिलवस्तुको बाणगंगा नगरपालिका ओडा नम्बर 9 स्थित कैली चौरसाना किसान सामुदायिक वन उपभोक्ता समूह र बाणगंगा नगरपालिका ओडा नम्बर 10 स्थित मायादेवी साझेदारी वनलाई पुरस्कृत गर्न लागेको हो। डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी यादव सापकोटाका अनुसार कैली चौर वन तथा मायादेवी साझेदारी वन राष्ट्रिय पुरस्कार पुरस्कृत हुने भएका छन्। विभागले साउन 25 गते ललितपुरमा दुवै वनलाई पुरस्कृत गर्ने कार्यक्रम समेत तय गरेको उहाँले बताउनु भएको छ। दुवै वनले वन प्रवर्धन सम्वर्धन संरक्षण रोजगारी आय आर्जन समूहको सशक्तिकरण लगायतमा राम्रो काम गरेपछि पुरस्कारका लागि विभागबाट छनौट गरेको हो। गत वर्ष समेत मायादेवी साझेदारी वन राष्ट्रिय स्तरमै पुरस्कृत भएको थियो। गत साउन 7 गते तानसेन 4 स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। सोही विद्यालयको एलकेजी कक्षामा अध्ययनरत तानसेन 4की 8 वर्षीय साजुदा बानु नास्ता खाने क्रममा भएको आगलागीमा परि गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा बोटेवल काठमाडौँ स्थित उहाँको उपचारका क्रममा बुधबार काठमाडौँ स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ। ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परि खाइते बानुको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उहाँलाई काठमाडौँ लगिएको थियो। आगलागीबाट बालिकाको अनुहार, दुवै हात, छातीको दायाँ भाग र कम्मरदेखि पैतलासम्मको गरी करिब शरीरको 35% भन्दा बढ़ी भाग जलेको थियो। गुल्मी स्याङ्जा र पर्वत जिल्लाको संगम स्थल सेतीबेनीमा रहेको एसियाकै ठूलो शिला शालिग्राम संरक्षणको अभावमा वर्षेनी डुबानमा पर्दै आएको छ। वर्षेयाम शुरू भएसँगै काली गण्डकी नदीको बहाव बढ़नु र सेती खोलाले धार परिवर्तन गरी बग्न थालेपछि पछिल्ला 3 वर्षदेखि शिला शालिग्राम जलमग्न हुने गरेको भए पनि यसको दीर्घकालीन संरक्षणमा सरकारवाला निकायले प्रभावकारी पहल पनि गर्न सकेका छैनन्। दाङमा हालसम्म कुल 94% जमीनमा रोपाई सकिएको छ। दाङमा कुल खेतीयोग्य जमीन 74,336 हेक्टर रहेको छ। झण्डै 50% जमीनमा धान खेती हुन सक्दैन। यहाँ 37,225 हेक्टर जमीनमा रोपाई हुने गरेको छ। आजसम्म 34,991 हेक्टर जमीनमा रोपाई सकिएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। कृष्णनगर नगरपालिकामा जिन्सी व्यवस्थापन महालेखाले औलायो त्रुटिने त्रुटि। नगर प्रमुख सहार र प्रमुख प्रशासकीय देवकोटाको लापरवाही। शिवराजमा विद्युतीय चुलोमा करोड़ौंको लगानी, अधिकांश परेको विहीन। अनुगमन र जनचेतनाको अभावले सरकारी लगानीमाथि प्रश्न। कपिलवस्तुमा वन व्यवस्थापनबाट 33 करोड़ भन्दा बढ़ी राजस्व संकलन। जोखिममा रहेका कुल 95 वटा वन्यजन्तुको उद्धार। जग्गा खरिदाङ्गी विशेष सावधानी अपनाउन बाढगंगा नगरपालिकाको आग्रह। जग्गा कारोबारमा बढ़दो जोखिम। अवैध बालुवा मिस्कट गिट्टी बोकेका 3 टिप्पर नियन्त्रणमा। भन्सार छली गरी ल्याइएका 9 लाख बढ़ीका अवैध सामान बरामद। र लुम्बिनी प्रदेशमा पछिल्लो 24 घण्टामा 414 सवारी साधन कार्यवाहीमा 50 लाख भन्दा बढ़ी राजस्व उठ्यो। हवस्त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै शोभा पनि बिदा हुन्छु। नमस्कार।

0: युनाइटेड अस्पताल बारदिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाँस रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाँस रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
6: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने, जुट्ने कि फुट्ने अन्तिम मौका।
7: अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
6: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक, नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
8: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली, नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं।
6: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाडौँ सहित 30 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़्यो।
9: वर्षाको सिजनमा अलिकति मूल्यमाथि जाने प्रवृत्ति रहन्छ, त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
6: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएफसीद्वारा खेल तालिका सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको आवश्यक छ। नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट। सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1912 रूपियाँदेखि अधिकतम 5662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी 2 महिनाभित्र पदपूर्ति गर्ने र थप 500-600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
7: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने देखिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेलुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने हो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुनेको त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएको गरेकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी चौधौं महाधिवेशनमा एकरूपता एकताबद्ध भएर चौधौं महाधिवेशन गरेका थियौँ, यसले पन्ध्रौं महाधिवेशन पनि एकताबद्ध भई पन्ध्रौं महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
10: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदान गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मञ्चनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो। गृहमन्त्री सुदान गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मञ्चनजन्य विपद व्यवस्थापनबारे छलफलका

0: भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन, अनुसन्धान हो नि त त्यो त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
1: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सि बहने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग बताउनुभयो।
2: दुई दिनदेखि मनसून अलिक सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम रहन सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्था पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती, मादी, दमो, कालीगण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
1: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिव इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी, पहिरो, डुबान, बन्डडिलो, हिमपात, विस्फोट, औद्योगिक दुर्घटना लगायत विभिन्न

0: सक्ने सुविधा रहेको श्री अयनसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी, बोडी, घिउसिमी, मकै, बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणी

0: करण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
1: ताजा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाह शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो। तर अहिले यहाँ सड़कसँगै बिजुली खानेपानी संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
3: बसाई किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खलामेटारमा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
7: खलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदमटार हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी,
8: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसिन सर्दा पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
9: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलधारदेखि पाँच थरको शुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
10: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किने कि छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा एउटा कायापलट ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले शुरूआत गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गैचुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
11: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
11: धन्यवाद।
13: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर बिहानेर रहन गयो। र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रुङ्गाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो। म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलिक बढी ध्यान जाँदो रहेछ।
11: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव

0: रहेछ.
1: होइन, मैले त अघि तपाईँले भन्नुभएको जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन. त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल लोन्टाजीलाई पनि मैले फेर्नु होला भनेर पनि मैले उहाँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ.
0: अनुभवपछि
1: अब उहाँले पनि अब जस्तो

0: धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रत्यक्ष रूपमा
0: अनिल लुटाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला,
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा यो
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै
1: जितिसकेपछि तपाईँ साझा हुनु
0: साझा भइहाल्यौँ, उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि त्यसमा त केही भन्नु पर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा? नौ पटक जति आठ नौ पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका सुनिसँगै विशेषसँगै गरेर आठ नौ पटक जति मैले आफ्नो विचार राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्ने कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन, तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ सरकारलाई।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो सयमा सय प्रतिशत त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन धार्मिक सद्भाव चाहिँ बिचोलिन खोज्दै गर्दाखेरि बिचोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनुदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी यसमा सफल पनि भयौँ।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौँदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नेछ। सरकारी कर्मचारीको तलब 5,500 बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनु पर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाडौँ सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
4: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
4: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
6: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
6: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गंगर्व। कार्यक्रम साझा आवाजको आज छैटौं भाग। आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण, वित्तीय पहुँच, उद्यमशीलता र आफ्नै आमदानी माथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको
2: गर्दै एक लौटी ढंगले संशोधनको बहस अघि बढ़ाइएको भन्दै उनीहरूले संविधान संशोधनको विषय जनता माझ लैजानुपर्ने सुझाव दिएका छन्।
3: वास्तवमा संविधानको लागि आम नागरिकलाई हो। आम नागरिकको कतिजनाको सुझाव दियो त यहाँ सोध्नुपर्ने गर्नुपर्ने कुराहरू थुप्रो छ भन्ने मलाई लाग्छ। र यो चाहिँ भनौँ अहिले सबभन्दा सबैले उठाइराखेकै प्रश्न हो। जसलाई संयोजक बनाइयो, संयोजक भन्ने कुरा चाहिँ सबै पेपर चाहिँ ल्याएर हात लाएर राखिदिने मान्छे त होइन होला नि, त्यसले त जान्नुपर्छ होला नि संविधानको बारेमा। अब त्यो चाहिँ उसलाई कति कुरा थाहा छ भन्ने कुरा नै प्रश्न भइसकिसक्यो भने मलाई त लाग्छ यो संविधान संशोधन हुन्छ र आउँछ र फेरि जान्छ होला भन्ने लाग्छ। नि कहीँ कतै यो नाटक त केही भइरहेको छैन भन्ने चाहिँ लाग्छ मलाई।
2: वर्तमान सरकार दुई तिहाई नजिकको दम्ब पालेर बसेको आरोप लाग्दै आएको छ। अन्य विषयमा बहुमतको घमण्ड देखाए पनि संविधान संशोधन संसदको दुई तिहाई बहुमतले मात्रै सम्भव हुने विषय नभएको संविधान सभाको मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिकी सभापति एवं नेकपा एमालेकी नेत्री बिन्दा पाण्डेले बताउनुभयो। संविधान संशोधन राजनैतिक अंक गणितको विषय मात्र नभई व्यापक राष्ट्रिय सहमति, संवैधानिक मूल्य र जनविश्वाससँग जोड़िएको विषय भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ।
4: संविधान सभाले बनाएको संविधान संसदमा दुई तिहाई पुगे कि पुगेन भनेर मात्रै संशोधन गर्न सकिँदैन, पाइँदैन। त्यसले गर्दाखेरि जे जे कुरा चाहिँ त्यहाँ संशोधन गर्नु भनेर सोधिएको हो त्यो विषयहरू आम नागरिकहरूको बीचमा जानकारी हुनुपर्छ, उहाँहरूले पनि आफ्नो अब्जर्भेसन चाहिँ दिन पाउनुपर्छ र त्यस पछाडि चाहिँ अलिकति यो जुन संशोधनको प्रस्ताव जुन तयार हुन्छ त्यसलाई संसदीय प्रक्रिया मार्फत चाहिँ अगाडि बढाएर पारित गरेपछि मात्रै त्यो चाहिँ संशोधनमा जाने। अनि किन भन्दा दुई तिहाई पुग्न लाग्यो अनि त्यसपछि सम्झौता के भन्दाखेरि संविधान संशोधन गर्ने, अनि संविधान संशोधन गर्नको लागि चाहिँ हामीले गर्नुपर्ने कामहरू चाहिँ गर्ने कुरामा हाम्रो कहिले पनि योजनाहरू बनेको छैनन्।
2: संविधान जारी भएको 10 वर्ष पूरा भएको छ तर यसको कार्यान्वयन अवस्था भने अझै कमजोर रहेको गुनासो निरन्तर आइरहेको छ। संविधान अनुसार बन्नुपर्ने धेरै कानून अझै नबन्दा नागरिकका अधिकार कागजमै सीमित बनेका छन्। संविधान कार्यान्वयनलाई प्राथमिकता दिन यसअघि पनि पटक पटक हरेक सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई आग्रह गर्दा सुनवाई नभएको संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी नेत्री महालक्ष्मी डिना उपाध्यायले बताउनुभयो।
5: नेपालको संविधानको विषयमा कहाँ कार्यान्वयन भयो किन भएन र यसमा कसरी गति गर्न सकिन्छ, स्थानीय निर्वाचनका कुराहरूदेखि लिएर निर्वाचन आयोग जाने निर्वाचन आयोगमा मलाई लाग्छ हामी सबै यहाँ उपस्थित गर्नुभएको संविधान सभा सदस्यहरू हामीले महिलाहरूको सहभागिताको स्थानीय निर्वाचनमा महिलाहरूको सहभागिता किन कम भयो भने यी आवाजहरू हामीले पटक पटक उठाएको छ। त्यहाँ हामी जाने गृह मन्त्रालय प्रधानमन्त्री जो भएपछि पनि यहाँ जाने र यो संविधान कार्यान्वयनमा हामीले पटक पटक हामीले दस्तक दिइरहेको अथवा ढोका ढकढकाइरहेको अवस्था हामीले पिकेपी मार्फत हामीले गृहमन्त्रीदेखि सबै गृहमन्त्री र प्रधानमन्त्रीहरूलाई र इभन लास्ट इलेक्सनभन्दा अगाडिको प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि म थिएन तर उहाँहरूले मिलेर भेटेर यो संविधान निर्माण र संविधान कार्यान्वयन र संविधानमा भएका लुपहरूलाई हामीले कसरी संशोधन गर्न सकिन्छ, रिफर्म गर्न सकिन्छ, रिभ्यू गर्न सकिन्छ भन्ने चाहिँ हामीले सधैँ यो बाटोमा चाहिँ लागेको हुनाले यसलाई एउटा अनौपचारिक फोरम पनि रूपमा काम गरिरहेका छन्।
2: संविधान कार्यान्वयन कमजोर रहेको अवस्थामा संशोधनको बहस भन्दा कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने धारणा पनि बलियो बन्दै गएको छ। संविधान जारी गर्दा जनताबाट संकलन गरिएका सुझावको पोको अहिलेसम्म नखोलिएको प्रसंग पनि संविधान सभाका सदस्यहरूले उठाएका छन्। जनताको भावना संविधानले कति समेट्न सक्यो वा सकेन भन्ने मूल्याङ्कन गर्न त्यति बेला संकलित सुझावको पोको अहिले खोलेर संविधान संशोधनको आधारका रूपमा लिन सकिने संविधान सभा सदस्य लीला न्याइचाईले बताउनुभयो।
6: हाम्रै संविधान सभा र संसदले त्यति बेला सङ्ख्याइएको ढेगा कलेक्सनको धेरै पोकोहरू छ जसलाई अनुसन्धान अझै आवश्यक छ। ती फोकोहरू समेतहरू पनि जानुपर्दछ कि त्यो बेला र अहिलेमा हामी कति चेन्ज गर्न पर्दछ, जनताको मनोभावना आशा के रहेछ भनेर त्यसबाट पनि प्रतिबिम्बित हुन्छ। ठुलो काम हो त्यही पनि हो, सानसानो कुरा भनेको एकछिनमा सकिने कुरा होइन, एउटा भाषण र एउटा पिपिटी बनाएर तसर्थ यसमा सबै तहबाट काम गर्ने जमर्को मिलाउन पर्छ।
2: संविधान सहमतिको दस्तावेज भएकोले गर्दै संविधानमा 31 मौलिक अधिकार समेटेको स्मरण गराइएको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी संविधानमै व्यवस्था गरिएको भए पनि त्यसको कारण भने शून्य जस्तै रहेको संविधान सभा सदस्य सुनिल बाबु पन्तले बताउनुभयो। सरकारले स्रोतको व्यवस्थापन गर्दै संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गरेको भए नागरिकले आफ्नै अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआउने पन्तको भनाइ छ।
7: शिक्षाको, अर्को स्वास्थ्यको, अनि तपाईँको के अरे रोजगारीको पासको चाहिँ ग्यारेन्टी गराएको छ सबै नेपालीले, कहाँ छ त त्यो त्यो पार्टी छ त्यसलाई के गर्ने, त्यो कारण कसरी गर्छ सरकारले स्रोतको कुराहरू आयो त्यो हुने हो भने त करिब करिब सबै खालको विभेदहरू पनि हट्थ्यो होला, सबैलाई त्यो ग्यारेन्टी हुने हो भने चाहिँ।
2: सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले गरेको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गरे पनि आफ्नै पार्टीभित्र समेत पर्याप्त छलफल नगरेको देखिएको छ। त्यसैले संविधान संशोधनको विषयमा थप बुझ्दै व्यापक सुझाव संकलन गर्दै र सबै पक्षसँग छलफल गरेर मात्रै अगाडि बढ्ने रासोपा सांसद सुषमा स्वर्णकारले बताउनुभयो।
6: हामी कसरी जसरी चिन्ने गर्ने ठाउँ छैन, अब हामी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन अब हामी सांसदहरू छन् धेरै अब राजनीति कृषिबाट आएका पनि छैन कि कति भयो होइन, त्यो हजुरलाई पनि धेरै कुरा जानकारी छ, त्यो भएको भए हामी चिन्ने क्रममै छौँ, हजुरहरूको सल्लाह सुझाव हामी सबै मिलेर नै चाहिँ अगाडि बढ्नुपर्छ यो अब संविधान पूर्ण गर्नलाई भन्ने आग्रह गर्दै।
2: संविधान संशोधन बहस पत्रमा राजा ल्याउने सुझाव समेत समावेश भएको विषय सार्वजनिक भएपछि मधेसवादी दलहरू थप एकजुट भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले गर्दै आएका गतिविधि शंकास्पद देखिएको निष्कर्ष निकाल्दै उनीहरूले अग्रगामी मोर्चा नै गठन गरेका छन्। सरकारबाटै संघीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि खतरा देखिएको भन्दै संविधानका उपलब्धिको रक्षा गर्न अग्रगामी मोर्चा गठन गरिएको जनमत पार्टी नेपालका अध्यक्ष डाक्टर सीके राउतले बताउनुभयो।
8: जस्तै अब संविधान संशोधन कार्यदलले बढी इम्फासिस के गर्यो भन्दाखेरि राजतन्त्र चाहिन्छ, उसले त्यो होइन अपुरो झुठो भन्दा पनि भयो वा संशयपूर्ण त्यो जनताबाट प्रतिक्रिया लिए, अनलाइन प्रतिक्रिया लिए, राजतन्त्र हुनु त्यसले एउटा पृष्ठभूमि बनाइराखेको जस्तो हो। यसले दङ्गा फसादले मधेसमा गराएर अब विभिन्न अनेको इलिगल समूहहरूसँग चाहिँ अवैध समूहहरूसँग चाहिँ आफैले गएर बारगा गरेर होइन अनि उनीहरूलाई वैधता दिने र विभिन्न मागहरू 3 महिनामा पूरा गर्छु भन्ने आश्वासन दिने र पटक पटक संहिता खारेज हुनुपर्छ भन्ने माहौल सृजना गर्ने र समानुपातिक समावेशता त्यो सरकारले पालना नै गरेको छैन खासमा, यी कुराहरूले गर्दाखेरि हामी यो पक्कै पनि प्रतिगमनको बाटो भिन्न लाग्यो कि भनेर बनाउनु परेको हो।
2: गणतन्त्रलाई धरापमा पार्दै प्रतिगमनको बाटोमा लागेको भन्दै अग्रगामी मोर्चा गठन भएको मधेसवादी सात दलीय मोर्चाको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहका मुख्य सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले संविधान संशोधन बहस पत्र तयार गर्ने क्रममा राजा ल्याउने सुझाव मात्र होइन जनमत संग्रह गराउने प्रस्ताव समेत प्रतिवेदन मार्फत अघि सारेपछि संविधान संशोधनको बहस थप विवादित बनेको छ। त्यससँगै विभिन्न राजनैतिक दल, संविधान सभाका सदस्य, नागरिक समूह तथा अधिकारवादीहरू संविधानका मूलभूत व्यवस्था जोगाउन संगठित हुन थालेका छन्। संविधान संशोधनको तयारीले सरकारमाथि थप शंका उत्पन्न गरेको र देशलाई प्रतिगमनतर्फ जानबाट रोक्न वर्तमान अवस्थामा साझा मोर्चाको आवश्यकता परेको उनीहरूको भनाइ छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
9: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्न अनुमति निसातिएको छ। अब यो मुद्दामा पुनः शुरूदेखि सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पुनरावलोकन निवेदनमा सुनवाईका लागि अनुमति दिएको थियो। यसअघि गत वैशाख 4 गते न्यायाधीशद्वय सारंगा सुवेदी र निरूप धोष निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय सदर गर्दै देउवा पक्षको रिट खारेज गरेको थियो। सर्वोच्चको यस आदेशपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले पुनः परीक्षण प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने प्रतिक्रिया दिनुभएको छ। यता साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुने पार्टीको राष्ट्रिय भेलालाई लक्षित गर्दै शेरबहादुर देउवा आगामी साउन 26 गते स्वदेश फर्कदै हुनुहुन्छ। अविरल वर्षाका कारण आज नारायणी नदीको जलस्तर सतर्कता तह पार गरेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन अपील गरेको छ। नारायणीमा बाढ़ी बढ़ेपछि पश्चिम नवलप्रासीको सुस्तामा स्थानीयहरू आफै अस्थायी तटबन्ध बनाउन जुटेका छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिनसम्म कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको प्रक्षेपण गरेको छ। मनसूनजन्य विपदको व्यवस्थापन र पूर्व तयारीका सम्बन्धमा राष्ट्रिय सभा ले सरकारलाई थप गम्भीर बन्दै आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न निर्देशन दिएको छ। स्थानीय तहका वडा कार्यालय मार्फत मृत्यु भएका र बसाईसराई गरेका व्यक्तिको विवरण संकलन गरी मतदाता नामावली अध्यावधिक गर्ने अभियान सञ्चालन गर्ने भएको छ। यस विषयमा आज आयोगले प्रदेश र जिल्ला निर्वाचन अधिकारीसँग अनलाइन बैठक गरेको छ। यस अभियानमा आवश्यक सहजीकरण गरिदिन आयोगले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा पत्राचार गर्न अनुरोध समेत गरिसकेको छ। मुलुकको पूँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले विभिन्न नीतिगत र प्रक्रियागत परिवर्तन अगाडि बढ़ाएको छ। सिंहदरबारमा आयोजित अर्थ समिति बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले 80% देखि 100% बजेट खर्च हुने वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो। विगतमा 118 अर्ब बराबरका ठेक्का स्थगित हुनु र प्रक्रियागत झन्झटका कारण पूँजीगत खर्च 50% सीमित भएको भन्दै उहाँले अब रकमान्तरका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने, नयाँ खरिद ऐन कार्यान्वयनमा ल्याइए र ठूला ठेक्काका लागि 3 वर्षको स्रोत सुनिश्चितता गरिएको बताउनुभयो। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सहायतामा कटौती भएपछि अफगानिस्तानमा बाल कुपोषण गम्भीर बन्दै गएको र बाल मृत्युदर बढ़ने जोखिम उच्च छ। विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानका 34 मध्ये 12 प्रान्तमा बाल कुपोषण अहिलेसम्मकै उच्च तहमा पुगेको छ। सन् 2021मा तालिबान सत्तामा आएपछि शुरू भएको आर्थिक संकट, बेरोजगारी, खाद्यान्नको मूल्य वृद्धि र बजेट अभावका कारण यस वर्ष करिब 37 लाख बालबालिका तथा 12 लाख गर्भवती एवं स्तनपान गराइरहेका महिला प्रभावित हुने अनुमान गरिएको छ। र फिफाको अनिश्चितकालीन निलम्बनका कारण नेपालले चीनमा हुने 20 वर्ष मुनिको एएफसी एसियन कप क्वालिफायर्स गुमाएको छ। एसियाली फुटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिकामा निलम्बनकै कारण नेपाललाई समावेश गरिएको छैन। निलम्बन नभएको भए नेपाल समूह आईमा पर्ने थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपालले गुमाएको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: यदि तपाईँ बजारको मासु किनेर खाने गर्नुहुन्छ भने यो खबर तपाईँको स्वास्थ्य र भान्सासँग सिधै जोडिएको छ। वर्षौंदेखि खुला फोहोर र अव्यवस्थित ठाउँमा जनावर काटेर सिधै उपभोक्ताको प्लेटसम्म पुर्याउने खेल अब कानूनी रूपमै बन्द हुँदैछ। सरकारले एउटा यस्तो ऐतिहासिक कदम चालेको छ जसले मासु बजारको रूपरेखा बदल्न सक्नेछ। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन 2055 पूर्ण रूपमा अनिवार्य गरिँदैछ। अचम्म त के छ भने यो ऐन बनेको झण्डै 3 दशक अर्थात 30 वर्ष भइसक्यो, तर अहिलेसम्म यो ऐन कागजमै सीमित थियो। तर अहिले बालेन नेतृत्वको सरकारले यसलाई कार्यान्वयनमा लैजाने भएको छ। देशभरि बिना कुनै स्वास्थ्य परीक्षण बिरामी पशुहरूको समेत मासु जथाभावी बेचिँदै आएको तितो यथार्थ हामी सामु छ। उपभोक्ता र सरकारवालाहरूले पटक पटक आवाज उठाएपछि र सर्वोच्च अदालतले विभिन्न आदेशहरू जारी गरेपछि अन्तत अहिलेको सरकार भने भ्युजिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने मौलिक अधिकार ग्यारेन्टी गरेको छ। त्यही अधिकारलाई व्यवहारमा उतार्न सरकारले यसपटक कड़ा कार्यतालिका सार्वजनिक गरेको हो। अब कुनै पनि खसी बका वा राँगा काट्नुभन्दा अगाडि डाक्टरले त्यसको स्वास्थ्य परीक्षण गरी खानयोग्य प्रमाणित गर्नुपर्नेछ। परम्परागत र मापदण्ड नपुगेका फोहोर वधशालाहरू पूर्ण रूपमा प्रतिबन्धित हुनेछन्। अब व्यवस्थित र आधुनिक वधशाला मात्र चल्न पाउनेछन्। मासुलाई खुला रूपमा मोटरसाइकल वा गाड़ीमा झुण्ड्याएर ओसार्न पाइने छैन। तोकिएको फ्रिजर वा मापदण्ड पूरा भएका गाड़ी मात्र प्रयोग गर्नुपर्नेछ। यो नियम मंगसिर 1 काठमाडौँ उपत्यकामा लागू भएपछि 2083 माघ 1 गतेदेखि देशका सबै महानगर उपमहानगर र नगरपालिकाहरूमा लागू हुनेछ र 2084 साउन 1 गतेदेखि यो ऐन सिंगो देशैभरि बाध्यकारी रूपमा लागू गरिने सरकारको तयारी छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ सात दलीय अग्रगामी मोर्चाका सदस्य एवं जनमत पार्टीका संस्थापक अध्यक्ष डाक्टर सिके राउत।
2: जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: दिस होम इन्टरनेट।
3: अग्रगामी मोर्चा चाहिँ अहिले खासमा किन बनेको होला?
6: देशलाई संविधानवादमा ल्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र देशलाई प्रतिगमनको बाटोमा नजाओस् भनेर संघर्ष गर्नको लागि मोर्चा बनेको हो।
3: यसले चाहिँ संविधान संशोधन बहस पत्र तयार गर्न जुन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गठन गरेको कार्यदल थियो त्यसले सुझाव दिएपछि बनेको हो, होइन त?
6: सरकारको गतिविधिहरूले गर्दा र सरकारले त्यो गठन गरेको संविधानले बनाएको प्रतिवेदनहरूको हेर्दा पनि र अहिले जुन भर्खरै मैले जुन एउटा सरकारी संयन्त्रहरूकै मिलौटोमा कतै न कतै षड्यन्त्रपूर्वक दङ्गा मचाउन खोजिएको थियो, अस्थिरता निम्त्याउन खोजिएको थियो, यी कुराहरू हेर्दाखेरि हाम्रो आशंका धेरै छ यो सरकारमाथि। कतै प्रतिगमनतिर हेरि राख्न खोज्दैछ कि सरकार, भएका उपलब्धिहरूलाई पनि खोस्न लाग्दैछ कि सरकार भनेर हाम्रो आशंका रहेको हुनाले अग्रगामी पार्टीहरू, प्रोग्रेसिभ पार्टीहरू, लोकतान्त्रिक पार्टीहरू मिलेर हामीले अग्रगामी मोर्चा बनाएका छौँ।
3: प्रतिगमनको बाटो भन्नाले चाहिँ के त्यस्ता अलिक महत्वपूर्ण कुराहरू चाहिँ के हुन्? त्यसमा
6: प्रतिगमनको अब जस्तै अब संविधान संशोधन कार्यदलले बढी इन्फासिस के गर्यो भन्दाखेरि राजतन्त्र चाहिन्छ, उसले त्यो अपुरो झुठो भन्दा पनि भयो वा संशयपूर्ण त्यो जनताबाट प्रतिक्रिया लिए, अनलाइन प्रतिक्रिया लिए, राजतन्त्र हुनुको लागि एउटा पृष्ठभूमि बनाइराखेको जस्तो यसले दङ्गा फसाल्ने मध्यमा गराएर अब विभिन्न अनेकको इलिगल समूहहरूसँग चाहिँ अवैध समूहहरूसँग चाहिँ आफैले गएर बारगा गरेर अनि उनीहरूलाई वैधता दिने र विभिन्न मागहरू तीन महिनामा पूरा गर्छु भन्ने आश्वासन दिने र पटक पटक संहिता खारेज हुनुपर्छ भन्ने माहौल सृजना गर्ने र समानुपातिक समावेशता त्यो सरकारले पालना नै गरेको छैन खासमा, यी कुराहरूले गर्दाखेरि हामी पक्कै पनि प्रतिगमनको बाटो भिन्न लाग्यो कि भनेर बनाउनु परेको हो।
3: अब अग्रगामी मोर्चाले चाहिँ गर्छ के
6: र अर्को त्यसमा एउटा कारण थप्दा के भयो भन्दाखेरि अरू ठुला पार्टीहरू जुन सालिकका थिए, नेपाली काङ्ग्रेस, नेकपा, एमाले, नेकपा, यीहरू पनि अहिले कमजोर अवस्थामा छिन्नभिन्न रहेका छन्। उनीहरूले पनि अहिले एउटा प्रभावकारी प्रतिपक्षको पनि भूमिका निर्वाह गर्न सकेका छैनन्। सुकुम्बासी प्रकरणदेखि लिएर अरू पनि कुराहरू जति भए जनताका माग मुद्दा सम्बन्धी त्यसमा चाहिँ खरो उठिन सकेनन्। त्यही भएर पनि हामीले यो मोर्चा बनाउनु परेको हो। अब यसमा पहिलो चरणमा हामी के गर्छौँ भने पहिला त आफै पनि बस्छौँ दुई चारचोटि, त्यसपछि मागहरू हामी तय गर्छौँ र ती मागहरूलाई यो झन्डै झन्डै दिइपिहाएको सरकार भएको हुनाले त्यसलाई पूरा गर्न कुनै कठिनाई नहुनुपर्ने हो। त्यो पूरा गर्नको लागि ज्ञापन पत्र पनि दिन्छौँ र सरकारसँग त्यो कुराहरू माग पूरा गर्न आह्वान गर्छौँ।
3: अब यो अग्रगामी मोर्चामा आबद्ध हुनका लागि अरू दलहरूलाई पनि अरू समूहहरूलाई पनि यहाँले आह्वान गर्नुहुन्छ कि अब यति हामी सात दल मात्रै रहन्छौ?
6: हामी यो खुल्ला रहन्छ र यो त भ्रम के आइरहेछ भन्दाखेरि वाम दलहरू मात्रै भए कि होइन, हामी त लोकतान्त्रिक दल हो होइन, त्यही भएर यो दुइटैको लागि खुल्ला छ। त्यसको फुल डकुमेन्ट शनिबार आउँछ, त्यसमा हेर्नुहुन्छ लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू सबै एकै ठाउँमा ल्याएरै अगाडि बढ्ने हो। किनभने राष्ट्रिय एजेन्डाहरू भएपछि यसमा एकै ठाउँमा आएर सङ्घर्ष गर्नलाई कसैले पनि आपत्ति हुनुपर्दैन। यो पार्टी एकीकरण होइन, यो मोर्चा हो। त्यही भएर विभिन्न फरक विचारधाराका पार्टीहरू पनि मोर्चामा सामेल हुन सक्छौँ।
3: अहिले देखिँदा चाहिँ मधेसमा मात्रै केन्द्रित दलहरूको मात्रै मोर्चा भएको जस्तो भने आरोप लागेछ यहाँलाई, यसलाई चाहिँ के भन्नुहुन्छ?
6: त्यो होइन, अब यसमा त प्रलोपा छँदैछ, त्यो पहाड केन्द्रित दलै वा राष्ट्रिय दलै हिसाबले होइन, अरू पनि दलहरू हामी जोड्दैछौँ र एजेन्डा वाइज पनि हामीले हेर्नुभयो भने राष्ट्रिय एजेन्डाहरू गणतन्त्रको रक्षाको लागि, संविधानको रक्षाको लागि, लोकतन्त्रको रक्षाको लागि, संविधानवादको लागि, तानाशाही व्यवस्था हटाउनका लागि कुनै हिसाबले नै लागेका छौँ।
3: अब यसमा चाहिँ संसदमा पनि विपक्षी दल छन् जो उनीहरू सरकारसँग यस्तै यहाँले जस्तै मागेर राखिरहेका छन्, उनीहरूलाई पनि यही मोर्चामा सूचीबद्ध गराउनका लागि यहाँहरूले छलफल अथवा चाहिँ केही वार्ताहरू के गर्ने तयारी गर्नु भएको छ? भनेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू अथवा चाहिँ अब राष्ट्रपा बाहेकका दलहरूलाई पनि यहाँले यो मोर्चामा आबद्ध गराउन के गर्दै हुनुहुन्छ कि?
6: अब अहिले त पहल चाहिँ संसदमा भएका शक्तिहरूसँग चाहिँ भएको छैन होइन, तर हुन पनि सक्छ किनभने साझा मोर्चा हो होइन, राष्ट्रिय आन्दोलन नै उठ्न थाल्यो भने त त्यति बेला त सबै दलहरू आउन।
3: अब यसको ठ्याक्कै अग्रगामी मोर्चाको कार्यक्रम अथवा काम चाहिँ कहाँबाट कहिले देखिन थाल्छ? ठ्याक्कै
6: काम चाहिँ अब यो दसैँ पछाडि नै खास फिल्डमा देखिन्छ, त्यति बेलासम्म हामी होमवर्कमै खन्छौँ, छलफल पनि आन्तरिक रूपमा हुनु पर्यो होइन, र सरकारले पनि हामीले केही समय त दिनु पर्यो पूरा गर्नका लागि। ग्राउन्डमा चाहिँ हामी यो दसैँ पछाडि नै खासमा देख्न थाल्छौँ।
3: अब अग्रगामी मोर्चाको तर्फबाट यहाँको अनुरोध अथवा सरकारलाई सुझाव के छ?
6: सुझाव त हामीले दिइरहेछौँ, अब औपचारिक रूपमा पनि दिन्छौँ, पटक पटक भेटघाटबाट पनि दिएकै हो कि संविधान अनुसार चल्न सक्नु पर्यो, संविधानमा भएका कुराहरूको विपरीत जानु भएन होइन, संघीय लोकतान्त्रिक गणतन्त्र समान पार्टी समावेशता धर्मनिरपेक्षता यी कुराहरू धेरै ठुलो सङ्घर्ष गरेर आएको हो, धेरै ठुलो बलिदानीबाट आएको हो, संवैधानिक प्रक्रियाबाट आएको हो, त्यसलाई चाहिँ अन्यथा कसैले मिच्न पाइँदैन, यो कुराहरू हामी भनिराखेका छौँ, सचेत पनि गराइराखेका छौँ, त्यही पनि अब जुन कुराहरू अलिकति उल्लङ्घन भइराखेछन् त्यो कामको सिलसिलामा त्यसमाथि पनि सचेत गराइराखेछौँ।
3: यहाँहरूको अनुरोध पनि त्यही नै छ, यो संविधानलाई चाहिँ संविधानमा भएका व्यवस्थाहरूलाई चाहिँ कुल्चिने काम नगरौँ भन्ने नै छ यहाँहरू।
6: त्यो प्रमुख काम हो, कमसेकम राम्रो काम गर्न नसकेको कम से कम खराब काम चाहिँ नगरौँ।
7: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक पीस होम इंटरनेट।

0: अगाडिको
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
2: युनाइटेड

0: Radio NRN 99.1
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
8: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
9: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
8: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
10: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
11: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
8: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
8: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया कपिल वस्तु।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
12: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिव को आराधना र पूज्य महीना श्रावण महीना भर पवित्र धार्मिक अनुष्ठान भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदी को गंगा जल संगे पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाम में यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमा को दिन देखि भाद्र 12 गते जनै पूर्णिमा सम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला संचालन में रहने सम्पूर्ण श्रद्धालु भक्तजन जीवहरुमा जानकारी गराउँदछौं।
2: यस पावन भूमि लक्ष्मण घाट बोलबम धाम में गई सातौ भागीरथी नदी में स्नान करी धाम का पुजारी विधिवत रूप में जल संकल्प कराई 108 शिवलिंग र शिव मंदिर लगायत इस धाम में अवस्थित विभिन्न मठ मंदिर में जलार्पण तथा पूजा अर्चना करी अनन्य पुण्य आर्जन गर्नुहोस्।
12: मेला अवधि भर प्रत्येक आइतबार बेलुका 9 बजे देखि राति 12 बजे सम्म कपिलवस्तु युवा भजन समूह को बेजोड़ भजन प्रस्तुति रहने बोलबम मेला अवधि भर प्रत्येक आइतबार साँझ 6:30 बजे देखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौं।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98 4 71 22 430
12: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013
2: सरिता थारो 98 6 79 056 12 तथा प्रचार प्रसार समिति
12: पवित्र भागीरथी नदी को गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाम में भगवान शिवलाई जलाभिषेक करी पुण्य लाभ प्राप्त गर्नुहोस्।
0: धाम परिसर क्षेत्र में मदिरा पदार्थ बिक्री वितरण तथा सेवन में रोक लगाइएको जानकारी गराउँदछौं। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
12: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
3: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोली क्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
3: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
3: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
4: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीद्वारा
3: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार।

0: अन्ठानब्बे एक चौहत्तर अठासी आठ सय अडसठी र सन्तानब्बे छ तिरासी सत्तरी दुई सय साठी।
1: लाइफ भिजन पोली क्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता। होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदिन नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 9825095 98575695।

0: 98174 52 311।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो,
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला,
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसंगमा रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी आक्रमणका कारण कियेव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेवमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायु सेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायु सेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाई, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ़ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्दको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लड़ाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लड़ाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम WFPले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। WFPले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बीउ बीजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
1: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यात जन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल,
1: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सकियो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौं।
0: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने,
1: तीन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्र्याएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
0: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौती बारे सोधेका छौं।
2: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री मल बिउ बेना नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु छ, जलवायु परिवर्तनको कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू कहाँ कहाँ यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अथवा चाहिँ अर्थात चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात चाहिँ एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी अरू डकुमेन्टहरू बन्छन्।
0: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
2: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू, यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइरहेको थियो र हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौँ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नु पर्यो। एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्ज हो। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुढाहरूलाई टेकेर, जस्तै एउटा गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेरमा नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुदामा टेकेर चाहिँ नीतिका बुदाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भद्दा इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जानु सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ, जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छ। एउटा चाहिँ बजेटमा आएछ, एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसारको हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो र मूल्याङ्कन गर्दा कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिममा हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्ष पछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
0: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
2: होइन? यसले रहेका लक्ष्यहरू पनि नेपालको, म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान, हामीसँग उच्च पहाड पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ, तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुन भएन, त स्ट्रङसँग जानु पर्यो, नसकिने कुराहरू मुद्दाहरू कुनै पनि छैनन्, ती मुद्दाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो, हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमा चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ आएको छ, अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ, यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र डोनेट्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ, तर गएरातीको आक्रमणमा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रूसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रूसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9870782790।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिट निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
10: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।

0: अब हामीले यो रिलेसनले नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसन नहोस्।
2: म आफैलाई म युज भएको लाग्न थाल्छ।
3: युज तर मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: बडा निक लागे सखी अजुरिया मेगा।

0: युनाइटेड अस्पताल बारजिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैली

0: पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
8: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
9: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
8: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
9: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
8: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
9: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
8: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
9: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 सुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98-174-88-868 र 97-86-70-260।
8: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
9: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
5: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
10: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4 जितपुर कपिल वस्तु।
5: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-131-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।

0: कि जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड़ तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हवादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री वारेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासुना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुहोस् भन्छौं। त्यसपछि सभामुख अर्यालले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
6: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निस्वा दिएको हो। सर्वोच्च अदालतको वैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन माग सहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन नभएको, केन्द्रीय कार्य समिति बाहेक अन्य तवरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिकिर गर्दै 2059मा कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निस्सा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निस्सा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यस अघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
5: नेपाल सरकारले चालू आर्थिक वर्ष 2083-84 को साउन महीनादेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74,958 रूपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलब मान 53,611 रूपियाँमा थप 8 ग्रेडको 1,787 रूपियाँ गरी जम्मा तलब 67,907 रूपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलब मान 48,058 रूपियाँ 8 ग्रेडको 1,602 रूपियाँ सहित जम्मा तलब 60,874 रूपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलबमान 50,448 रूपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रूपियाँ सहित जम्मा तलब 63,904 रूपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पदमुख्य सचिवको कुल तलब 90,594 रूपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रूपियाँ कायम गरिएको छ र त्यसमा 2 ग्रेडसम्मको रकम जोड़िएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रूपियाँ पुगेको छ भने शुरूको तलबमा 79,290 रूपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रूपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह नै हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढ़ाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा मारी टाइम्समा यो खबर छ।
6: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा रिफिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा